0: गीत दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिरेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार। नेपालीस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विजरल्याण्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपदबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेको जनाइएको छ। बिहान हिजो चीनमा हिमताल फुटेसँगै भोटेको कोचीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति भएको अनुमान छ। भोटेको सिँदै त्रिशुली नदीका किनाराका बस्तीहरू भोगेका छन्। अचानक आएको बाढ़ीले केही सेकेण्डमै दशक लागेर बनेका संरचना तहस नहस भएका छन्। बाढ़ी आउँदा भागेर बाँचेकाहरूलाई कति बगाए थाहा छैन भनिरहेका छन्। बाँचेकाहरू माथि माथि डाँडामा पुगे, सरकारसँग उद्धार र आश्रयको लागि माग गरे। बाढ़ीले रसुवा नगरको धादिङसम्म ठूलो क्षति पुर्याएको जनाइएको छ। प्रसारण लाइनको प्राविधिक सीमा तथा त्रिशुली करिडोरबाट उपत्यकाभित्र नै करिब 400 MW विद्युत अवरूद्ध भएपछि नेपाल विद्युत प्राधिकरण सामु विद्युत व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भोटेको सीमा आएको बाढ़ी कारण 11 हाइड्रो पावर, 405 र 25 MW सोलर गरी कुल 430 MW बिजुली प्रणाली प्रभावित बनेको जनाइएको छ। प्राधिकरणका अनुसार बाढ़ीले सिधै क्षति पुर्याएका मुख्य आयोजनाहरूमा 111 MW रसुवागढ़ी, 60 MW माथिल्लो त्रिशुली ए 3A र 22 MW चिलिमी जलविद्युत आयोजना रहेका छन्। त्यस्तै प्राधिकरणकै स्वामित्वमा रहेका त्रिशुली 24 MW र देवीघाट 14 MW आयोजना पनि प्रत्यक्ष क्षति पुगेको जनाइएको छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। हिजोको बैठक सक्नुहुँदै सभामुख डोलप्रसाद आर्यले बिहिबार बिहान 11 बजेको लागि बैठक राख्नु भएको थियो, तर पछि अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना आएको छ। नेपाली कांग्रेसले चीनको तिब्बत तर्फबाट आएको आकस्मिक भारीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा भएको जनधनको क्षति, उद्धार, उपचार र स्थायी बसोबासका लागि राज्यका सबै साधन स्रोत र संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले बाढ़ीमा परि बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार, घाइतेको उचित उपचार र विपद प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारसँग गम्भीर ध्यानकर्षण गराएको हो। एमाले भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यमा संलग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन गरेको जनाइएको छ। रसियामा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सको सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसियागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको हो। उक्त हिम चट्टान पहिरोको कारण लिहेन्दी खोलामा ठूलो मात्रामा गेग्रेन्सको बाढ़ी आएको र बाढ़ी टिमुरी हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। पहिरो कारण खोलामा 81 ठूलो मात्रामा पानी तथा गेग्रान मिसिएर आएको बाढ़ीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको प्राधिकरणको भनाइ छ। पोखरा महानगरपालिका नम्बर 13 का वडाध्यक्षले आफ्नो मासिक पारिश्रमिक बाढ़ी पीड़ितको लागि राहत दिने घोषणा गर्नुभएको छ। मुलुकले सामना गरिएको ठूलो प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगको लागि उहाँले यस्तो निर्णय गर्नुभएको हो। रसुवास्थित भोटेकोशी नदीमा हिजो बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित तथा पीड़ित नागरिक उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको खबर छ। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार मन्त्रीले हिजो मुख्यमन्त्री सुरेन्द्र दास पाण्डेलाई राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्ड बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हिजो बिहान एमाले संसदीय दलको बैठक बसेको थियो। केन्द्रमा बनेको नयाँ समीकरण अनुसार एमाले सरकारबाट बाहिरिएको हो। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गरेको छ। शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा हिजो सम्पन्न कार्यसमिति बैठकले दमौली निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीति ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्ण कुमार श्रेष्ठद्वारा स्थापित भोरलेली केवल बहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शंकरराज नहर्केलाई प्रदान गर्ने निर्णय गरेको जनाइएको छ। पोखरा महानगरपालिका नम्बर 32 स्थित गोगन माध्यमिक विद्यालयलाई स्थानीय बस्नेत परियाले 23,52,400 रूपियाँ आर्थिक सहयोग गरेको छ। तल्लो गगनगौड़ा निवासी स्वर्गीय भक्त बहादुर बस्नेतको स्मृतिमा उहाँको परियाले हिजो विद्यालयले उक्त रकमको चेक हस्तान्तरण गरेको हो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एउटा अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुको ज्यान गएको छ। अवस्त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईंलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। तपाई यसपछि कार्यक्रम सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोस्। नमस्कार।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: चिसापानी
6: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235-5773।
8: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
8: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67-645।
11: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
14: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
13: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
16: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
16: 9855607268।
20: प्रसन्न, होमवर्क देखाउ त।
21: हस् टिचर।
20: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
21: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
20: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
22: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
24: तर महँगो होला नि?
23: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
25: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
25: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0965414411, मोबाइल 9855229038 र 9808229038।
27: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
29: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
27: पुराना गरगहनासँग नयाँ साथ फेर,
29: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
27: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602099।

0: नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।
1: शुक्ला गण्डकी टाइमचेक।
2: यति बेला बिहानको ठिक 6 बज्यो।
3: उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
4: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
3: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
4: र टप एण्ड T20 श्रृंखलामा नेपालको लगातार दोस्रो जित।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC MAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन।
6: फोन 056421261, 596617। मोबाइल 98550607068, 98511625594, 98।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678161887।
6: भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा BSC अनर्स एग्रिकल्चर र BBSC NAH भेटेनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01590-61-89। मोबाइल 97072540-89। महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी त्रिशुली नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ। चीन तर्फबाट 81 आएको बाढ़ीले रसुवाका 2 र नुवाकोटका आधा दर्जन भन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत भन्सार लगायतका संरचना ध्वस्त बनाएको छ। यो प्राकृतिक महाविपत्तिमा 157 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 1000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन छ। बाढ़ीले रसुवागढ़ी नाकामा लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुवेशी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै नुवाकोटको बेत्रावतीमा ठूलो क्षति पुर्याएको छ भने त्रिशुली बजार देवघाट तथा बटार क्षेत्रसम्म क्षति पुगेको छ। बाढ़ीले धादिङमा पनि भौतिक क्षति ठूलो पुर्याएको छ। यसैबीच सरकारले खोज तथा उद्धार काम भइरहेकाले नातिन र समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले गरिरहेको कामबारे हामीले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेसँग जानकारी लिएका छौं।
8: म सबैलाई नातिकन यहाँहरूलाई धैर्य धारण गर्न आग्रह गर्न चाहन्छु। विशेष गरिकन यो बेलामा हामीले अब सतर्कता अप्नाउनु पर्नेछ। परिवारजनका जुन साथीहरू हराइरहनु भएको अथवा कार्यरत कर्मचारीहरू हराइरहनु भएको विषयमा यहाँहरूबाट प्राप्त भएका सूचनाहरू चाहिँ यसैका लागि डेडिकेटेड भएको टीमले चाहिँ विश्लेषण गरिरहेको छ र सोही अनुसार हामी नेपाली सेना र निजी क्षेत्रका वायु सेवा कम्पनीहरूको माध्यमबाट खोज र उद्धार तथा राहतको लागि काम गरिरहेका छौं। त्यसैले कसैको खोज उद्धार र राहतको विषयहरू छ भने यहाँहरूले चाहिँ विपद प्राधिकरणको एउटा पोर्टल छ, सेतु sctu.ndrrma.gov.np मा क्लिक गरेर पनि यहाँहरूले आफ्नो विवरण भर्न सक्नुहुन्छ भने त्यस्तै गरिकन नेपाल प्रहरीको सहयोग एनईओसी अथवा डीओसी तपाईँहरू जुन जिल्लामा हुनुहुन्छ त्यहाँको 1234 पनि टिपाउन सक्नुहुन्छ। हेलो सरकार हेलो गृहको कल सेन्टर 1112 अथवा 98-5-13-60-63 पनि यहाँहरूले त्यो विवरणहरू उपलब्ध गराउनु भयो भने हामी सोही अनुसार चाहिँ खोजीको कार्यलाई चाहिँ व्यवस्थापन गर्छौं। हामीले चाहिँ आज बिहानैदेखि अब नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गर्ने व्यवस्थाहरू मिलाएका छौं। यसको लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरी स्थित चाहिँ नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूका ब्यारेकहरूमा चाहिँ क्याम्पहरू स्थापना गर्ने र सोही अनुसार चाहिँ घाइतेहरूलाई तत्काल आवश्यक पर्दाखेरि त्यहाँ तत्काल उद्धार गर्नुपर्ने विषय र प्लस उहाँको त्यो सेभिरिटीको अनुसार वर्गीकरण गरेर नजिकको अस्पताल या काठमाडौँ ल्याउने गरी व्यवस्थापन मिलाएको कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु।
3: उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। हिजो बिहान चीन तर्फबाट 81 आएको भीषण बाढ़ी रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका 2 नदी छन्। एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। हिजोको बाढ़ी रसुवाको भोटेकोशी नदीमा आएको हो।
4: यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री सोनिङ वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको फोन कुराकानी सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको बताउनु भएको छ। हिजो बेलुकी नै भारतले पठाएका केही राहत सामग्री आइसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चीनिया राजदूत चाङ माओ मिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रपति सचिवालय बैठक बैठकले बाढ़ी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित नागरिकलाई आश्वस्त पार्दै सरकार संकटको यो घड़ीमा साथमै रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरूले भोग्नु परेको पीड़ा र गुमाएका क्षति सानो छैन, तर म विश्वास दिलाउन चाहन्छु यो कठिन घड़ीमा तपाईहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सबै साधन र स्रोतका साथ तपाईहरूकै साथमा छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले आर्थिक सहयोगको अपील गरेको छ। विपदको यस घड़ीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रूपमा पुननिर्माण तथा पुनर्स्थापना कार्य अघि बढ़ाउन ठूलो स्रोत साधनको आवश्यकता पर्छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग दाखिला गर्न सबैमा आग्रह गरेको छ। काया कैरनमा बाढ़ीसँग सम्बन्धित थप खबर बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
9: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333-493-555।
10: भर्ना खुल्यो।
9: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
9: फोन नम्बर 0156709246,

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति 1000 जना धेरै सम्पर्क विहीन भएको आकलन खोज र उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत
5: गर्यौं। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: बाढ़ीका कारण सड़क पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्। बाढ़ीले 19 मोटरेबल पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार बाढ़ीले रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पक्की पुल बगाएको छ। धादिङमा फुर्के खोला पुल बगाएपछि सदरमुकाम धादिङ बेसी पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्पर्क विच्छेद भएको छ। बाढ़ीले फुर्के खोला पुल सहित घाट बेसी जहरे जिन्टेटार र गल्छी गाउँपालिका नुवाकोट जोड्ने पुल गरी 5 पक्की पुल र 4 झोलुङ्गे पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढ़ीका कारण 431 मेगावाटका 12 जलविद्युत आयोजना बन्द भएका छन्। संचालनमा रहेका जलविद्युत आयोजना प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाढ़ीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पूर्ण रूपमा बिजुली अवरूद्ध भएको छ। नुवाकोट धादिङ र गोर्खामा बिजुली आंशिक अवरूद्ध भए पनि केही ठाउँमा पुनः सञ्चालनमा भइसकेको प्राधिकरणले जनाएको छ। अहिले दिनको 2500 मेगावाट हाराहारी माग रहेकाले निर्यातमा समस्या पर्ने भए पनि आन्तरिक मागमा कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको छ। 450 मेगावाट बिजुली उत्पादन बन्द भएको छ भने 40 किलोमिटर सड़क क्षतिग्रस्त भएका छन्। 24 पुल बगेका छन्।
5: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा रहेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्यकर्मी औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले कुरा गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको समेत बताउनु भएको छ। ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर, पाटन, सिभिललाई तयारी अवस्थामा राखेका छौं। उहाँले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। गोर्खापत्रमा खबर छ।
4: सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। रसुवा भएर बहने भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित संवेदनशील अवस्थालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकालेर अति आवश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उद्योगी तथा व्यवसायी फर्मलाई आग्रह गरेको हो। साथै विभागले विपदको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न कड़ा निगरानी गरेको पनि जानकारी गराएको छ। विभागका निर्देशक अनिल किराँतीले विपदको कठिन घड़ीमा प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न, औषधि तथा उपचार सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोगी व्यवसायी र आम उपभोक्तालाई आग्रह गर्नुभएको छ। जोखिमयुक्त ठाउँमा रहेका बस्ती, पसल तथा गोदामलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी अत्यावश्यक वस्तुका आपूर्ति र वितरण कार्यलाई व्यवस्थित बनाउन समेत उहाँले सबैसँग आग्रह गर्नुभएको छ। यस संवेदनशील समयमा केही व्यक्ति वा संस्थाले कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने वा गुणस्तरहीन वस्तु बिक्री गरी उपभोक्ताको अधिकार हनन गर्न सक्ने प्रति विभागले सचेत गराएको छ। यस्ता गैर कानूनी क्रियाकलाप रोक्न विभाग र स्थानीय प्रशासनबाट बजारको निरन्तर निगरानी र अनुगमन भइरहेको समेत विभागले स्पष्ट पारेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। किस्पाङ पाँच नयाँपुल नुवाकोटमा रहेको त्रिशुली त्रिवीमा कार्यरत 32 वर्षीय सूर्य श्रेष्ठ बिहान 9 बजे विद्युत आयोजना निर्माण स्थलबाट निस्कदा बाढ़ी आउने कुनै संकेत पाउनु भएको थिएन। झण्डै 3 किलोमिटर मुनि ढुंगे बजारतर्फ नपुग्दै बाढ़ीले पछ्याएको दृश्य देखेपछि वहाँ सहकर्मी गणेश प्रसाईसँगै उकालो लाग्नुभयो। बाढ़ीको दृश्य र आवाजले त्रसित बनेका उहाँहरू दुवैजना झण्डै 4 किलोमिटर बनैवनको यात्रा गरेपछि बट्टार बजार आइपुग्नुभयो। उहाँहरू दुवैजना त्रिशुली त्रिवीमा कार्यरत अन्य सहकर्मीको अवस्थाबारे बुझ्न विदुरमा रहेको श्री नम्बर 1 मैथली ब्यारेक अगाडि दिउँसो 1 बजेसम्म नै पर्खिनु भएको थियो, तर बेलुकी 7 बजेसम्म पनि उहाँहरूको आशाका कुनै खबर आएनन्। 4 दर्जन भन्दा बढ़ी व्यक्ति राति झण्डै 8 बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारी समक्ष जानकारी गराइरहेका थिए। मैथली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट हिजो बेलुकी 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ। उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ। सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीशले हिजो सम्झौतालाई स्वीकृति दिएका बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ। सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ। मध्यरातदेखि बिहान 6 बजेसम्म नाइट मोड स्वतः सक्रिय हुनेछ। विद्यालय समयमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म सूचनाहरू म्युट हुने स्कूल मोड पनि लागू गरिनेछ। किशोर किशोरीले लगातार 15 मिनट सामाजिक सञ्जाल प्रयोग गरेपछि चेतावनी देखाइनेछ भने कुल प्रयोग समय 60 र 90 मिनट पुगेपछि थप सूचना दिइनेछ। प्रयोगकर्ताले एल्गोरिदममा आधारित नभएको फिड रोज्न तथा भिडियोको अटोप्ले बन्द गर्न सक्ने व्यवस्था पनि गरिनेछ। कम्पनीले सम्झौता मार्फत आफ्ना प्लेटफर्महरूलाई किशोर प्रयोगकर्ताका लागि थप सुरक्षित बनाउने उपायहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ।
5: अब खेल खबर। कप्तान कुशल भुर्तेलको अलराउण्डर प्रदर्शनमा नेपालले अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटरीलाई 4 विकेटले पराजित गर्यो। डार्बिनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालका कुशल भुर्तेलले सर्वाधिक 61 रनको योगदान दिएका छन्। उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गरे। यसै गरी पवन सराफले अभिजित 29, मयन यादवले 21 र लोकेश बमले 12 रन बनाएका छन्। त्यसैगरी टस हारेर ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको एकतल तयार पारेको थियो। एसीटीका डिलन हन्टरले 44, त्यसैगरी अंश तिवारी र कप्तान निक ब्रोयसले 19 तथा जेक स्मिथले 14 रन बनाए। नेपालका भुर्तेलले 3, युवराज खत्रीले 2 तथा साहब आलम, पवन सराफ र विभिन खत्रीले 1-1 विकेट लिए। जितसँगै नेपालले 4 खेलमा 4 अंक जोडेको छ। 4 खेलमा पराजित एसीटी अंक भिन्छ। यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग 8 तथा बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले नेपालले हार बिहोरेको थियो। यस्तै नेपालले आज

0: किङ्सम्यान एकाडेमीसँग खेल्दैछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो छ घण्टामा कैलालीमा सबैभन्दा बढ़ी 67.4 मिलिमिटर पानी परेको छ। अरू क्षेत्रको तुलनामा मध्य प्रदेशमा कम पानी परेको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग, बागमती र गण्डकी प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोडे कोशी नदीमा हिजो बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विपदको यस घड़ीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संस्था, सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु।
1: मुख्य दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई बाढ़ी पीड़ितको लागि राहत तथा उद्धारको काममा खटाएका छन्।
0: तिब्बतको चीन नेपाल सीमा क्षेत्रमा रहेका गाउँहरूमा पहिरो जाँदा ठूलो संख्यामा मानवीय क्षति भएपछि चीनिया राष्ट्रपति शी जिनपिङले बेपत्ता मानिसहरूको खोजी र उद्धारका लागि सम्भव भएसम्मका सबै प्रयत्न गर्न निर्देशन दिनुभएको छ।
1: र रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीले बैंक तथा वित्तीय क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको आकलन गरिएको छ। नुवाकोट रसुमा गरी बैंक तथा वित्तीय संस्थाका 18 शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभयो। काया कैरनमा अब पालो उखानको
0: हिम्मतले काम लिनुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 जना भन्दा धेरै सम्पर्कविहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
1: बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
0: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
1: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
0: र टप N20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेलामा पनि भ्यूज र डलर कमाउनको लागि जे पनि गर्ने प्रवृत्ति भएका मान्छेसँग यो कार्टुन सम्बन्धित छ। यहाँ बाढ़ीले डुबाएको बस्तीको दृश्य छ। क्यामेरा बोकेर पुगेका एकजना मान्छे कम्मर पानीमा उभिरहेका पीड़िततिर क्यामेरा फर्काएर भन्दैछन्, यस्तो डुबाईले नि कहाँ भ्यूज आउँछ र भने अलि चुर्लुम्मै डुब्नुहोस् न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
3: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 98261 5770। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
8: तर अब अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ यसपटकको विपदबाट जुन किसिमले यसले चाहिँ पाठ सिकायो, यति खालको विपदलाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्ने वा चाहिँ त्यसबाट बच्न सक्ने हामीसँग सूचना प्रणाली वा चाहिँ त्यो त्यसको चाहिँ भनौँ न यसलाई ट्याकल गर्न सक्ने त्यो क्षमता चाहिँ बिल्ड गर्न धेरै समय लाग्छ। नेपालसँग यति यति क्षमता चाहिँ छैन, होइन, यो कुरा स्वीकार्नुपर्छ।
9: अहिले एकदमै अलिकति हाम्रो सिस्टम चाहिँ हामीले डेभलप गर्दैछौँ। यहाँले भने जस्तो ठुलो फ्ल्यास फ्लड आउँदाखेरि पनि मेकानिजमहरू रेडी अवस्थामा भएर तुरन्त सिस्टमले काम गर्ने गरी, तर यहाँले भने जस्तो पर्फेक्टली हामीले त्यो अवस्थामा चाहिँ छैनौँ। तर समस्या कहाँनिर हो भन्दा मेनली चाहिँ हामीले जुन यो ट्रान्सबाउन्ड्री सेक्सनमा चाहिँ यस्ताहरू हुन्छ नि, यो चाहिँ दुई पछि हाम्रो एमयु समझदारीबाट चाहिँ उहाँहरूलाई थाहा भउने बित्तिकै हामीलाई सूचना आउने मेकानिजम गर्नुपर्छ। अब हिजोको केसमा चाहिँ हामीले गत वर्षको रसुवाको उसमा पनि अब यस्ता विषयहरू जस्तो बााउन्ड्रीमा भएका विषयहरूमा चाहिँ विवादले जसलाई थाहा हुन्छ उसले चाहिँ आफूतिर आदान प्रदान गर्ने भन्ने थियो र तर उहाँहरूसँग उ गर्दाखेरि चाहिँ उहाँहरू आफै पनि क्लास चढ्नै परेको र हामीलाई पनि जानकारी नभएको, आकस्मिक रूपमा भएको भन्ने जानकारी भएको छ। त्यो भएर त्यही देशलाई नै अहिले समस्या परेको देखिन्छ। यो विपद भनेको चाहिँ अब हामीले जति नै तयारी गरे पनि यो आकस्मिक रूपमा आउने खालका यस्ता खाले विपदहरू जुन चाहिँ यो आइस मेल्ट भएर भनौँ न अब एभलाइज भन्छ हामी यो जुन हिम पहिरो त्यो चाहिँ अहिले चाहिँ रक सहितको ठुलो रक सहित आइस सहितको रकै एकैचोटि खसेको भन्ने छ। त्यो पनि हामीले त्यहाँ गएर अध्ययन र टेक्निकल टिमले अध्ययन गरेर भेरिफाइड गरेर दिएको त होइन, तर हामीले प्रारम्भिक अनुमान चाहिँ यो सेटेलाइट इमेजहरू हेरेर र ड्रोनबाट खिचेका भिडियोहरू हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ।
8: हस्, अब उहाँहरूको चाहिँ जस्तो कतिपय रसुवामै निकै ठूलो क्षति भएको छ, मानवीय क्षतिहरू अब सब तलबाट पनि कतिपय बरामद भइ नै रहेका छन्। अब मानिसको यति जतिले क्षति भएको हुनसक्छ भन्ने केही हामी प्रारम्भिक लेखाजोखा गर्न सक्छौँ म्याम, केही छ त्यस्तो सूचना आएको?
9: अब यहाँ त सम्पर्क विहीन नै अलिक बढी हुनुहुन्छ,
8: ठ्याक्कै सम्पर्क विहीन भएकै तथ्याङ्क हेर्ने हो भने यसको संख्या निकै धेरै हुन सक्छ, बढ्न सक्छ।
9: अब मैले खासै भन्न सक्दिनँ, अब यो बढ्ने चाहिँ देखिन्छ। यो अहिले जुन हिजो हामीले बढी बहाव हुँदाखेरि नै यतिजना डेड बडीहरू फेला पर्यो भनेपछि अब जुन यो नदीको जुन बहाव चाहिँ पानीको सतह कम हुँदै जाँदाखेरि जस्तो अहिले नै नारायणी किनारहरूमा चाहिँ सब हिजो बेलुका हिजो दिउँसोदेखि नै देखा पर्यो, थप हुँदै गयो होइन, आज बिहान पनि केही आइसकेका छ भनेपछि अब त्यो नदीको चाहिँ दहाब कम भएपछि यो पानी कम हुँदै गएपछि चाहिँ लासहरू पनि थप देखिने सम्भावना चाहिँ अलिक बढेकी छ।
8: हस्, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु महजी, नमस्कार। उहाँ राष्ट्रिय विपद न्यूनीकरण तथा प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महत आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
10: पुन मोबाइल
11: होइन, कति पुन मोबाइल भन्दै कराएको?
10: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
11: कहाँ छ पुन मोबाइल?
10: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
11: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
11: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
14: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
18: दीर्घायु फर्निचर सोरुम, दुलीगौंडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0865790 मोबाइल नम्बर 98 4 60 61 268
18: 98 5 60 60 268।
20: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
21: तर महँगो होला नि?
20: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
22: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
23: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
22: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
23: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
24: उसको म्याग्निच्युडको तपाईँको भूकम्प आयो, रेकर्ड छ होइन, अब यो 4.2 देखि 4.4 रिपोर्टिङ भएको छ। त्यसले गर्दाखेरि आइस चाहिँ त्यो माथि बसेको आइस क्र्याक भयो, खस्यो, खसेर त्यो तल ग्लेसियरमा गयो। त्यो ग्लेसियरमा गएपछि त्यो ग्लेसियर फुटेर पानी धेरै आयो र तल गएर चाहिँ अहिले चाहिँ यो विपद हुनुभन्दा अगाडि र विपद हुनुभन्दा पछाडिको चाहिँ त्यो उपग्रहको नक्सा हेर्दाखेरि उनीहरूले चाहिँ त्यसको तल चाहिँ जहाँ चाहिँ लेबे खोलामा मिसिन्छ त्यहाँ चाहिँ त्यसले चाहिँ ब्लक गरेर त्यहाँ चाहिँ ताल बनायो र ताल फुटेर चाहिँ अनि त्यहाँबाट चाहिँ ठुलो पानी आयो भन्ने चाहिँ अहिले त्यो कुरा आएको छ। तर त्यसमा चाहिँ एउटा कुरा के भनेदेखि यदि त्यसरी चाहिँ छुनिएको भए त तपाईँको चाहिँ यो खोलामा पानी घट्न पर्थ्यो र रसुवागढीको मान्छेहरू कसैले पनि हुन त त्यहाँ मान्छेसँग भेटेर अन्तर्वार्ता लिएको केही पनि सुनेको छैन मैले। कसैले पनि त्यो बाढी आउनुभन्दा अगाडि खोलामा पानी घटेको थियो थोरै थियो भन्ने अहिलेसम्म कसैले पनि रिपोर्टिङ गरेको छैन। त्यसो हुनाले त्यो त्यहाँ ड्याबिङ भएर त्यो ड्याम फुटेर आएको भन्ने कुरा चाहिँ अझै पनि त्यो प्रुफ गर्न बाँकी छ। तर माथिबाट खसेर आएको र त्यस्तै किसिम प्रकृतिको आइसको चाहिँ त्यस्तै प्रकृतिले चाहिँ तपाईँको 2015 लाङटाङ गाउँ नै तस नस बनायो र सेतीमा 2008 हो के अरे 8 कि 10 चाहिँ सेतीमा आउँदाखेरि त्यहाँ पनि पोखरामा चाहिँ धेरै तस नस गरायो। त्यो यस्तो यो चाहिँ अहिलेको चाहिँ प्रकृति चाहिँ अहिलेको चाहिँ मैले दुईजना चाइनिज साइन्टिस्टहरूसित एउटा वुहान युनिभर्सिटी र एउटा आइटिसीको चाहिँ प्रोफेसरहरूसित कुरा गर्दाखेरि उहाँहरूले पनि त्यो आइस डिफर्मेसन भएर त्यो आइस चाहिँ दुजा दुजा भएर चाहिँ तल ग्लेसियरमा खस्यो र ग्लेसियर नै फुट्यो। ग्लेसियरले गएन ग्लेसियर नै फुट्यो त्यसले गर्दा धेरै मेटेरियलहरू आयो भन्ने चाहिँ उहाँहरूको चाहिँ एनालाइसिस हो। अब मसँग चाहिँ त्यो सेटेलाइट इमेजहरू रिसेन्ट नभएको हुनाले अब पछि के भयो भनेर कम्पेयर गर्न सकेको छैन। तर उहाँहरूको उहाँहरूले चाहिँ अहिले मैले सोद्धाखेरि उहाँले चाहिँ हामीले सेटेलाइट इमेज गरेरै चाहिँ हामीले टेस्ट गरेको भन्ने कुरा गर्नुभएको छ होइन।
8: एउटा त्यो भिडियो पनि सार्वजनिक भएको छ चिनिया पक्षबाट, त्यो भिडियोको वास्तविकता के हो कि हेर्नुभयो यहाँले?
24: त्यहाँ होइन मैले उसलाई गर्दाखेरि मेरो चाहिँ रिपोर्ट चाइनिजमा छ, त्यहाँ दिदी कचेलजी साथ अहिले कन्ट्याक्ट गर्नु भनेर भन्थ्यो होइन। तर उसले समरी चाहिँ मलाई पठायो, नक्सा चाहिँ मलाई त्यो लोकेसन गरेर कहाँ चाहिँ त्यो आइस त्यो क्र्याक भएको र कहाँ चाहिँ ड्याम भएको भनेर उसले चाहिँ टेन्टेटिभ एउटा लोकेसन चाहिँ पठाइदिएछ। त्यसको आधारमा हेर्दाखेरि हो, तर ड्याम भएको कुरा चाहिँ अब रसुवाको चाहिँ मान्छेहरूले यदि चाहिँ पानी सुकेको लेबे खोला छुनिएको भए त खोलामा पानी कम हुनु पर्यो नि होइन। त्यो कम भएको भन्ने रिपोर्टिङ चाहिँ अहिलेसम्म मैले सामाजिक सञ्जालबाट चाहिँ मैले खालि सामाजिक सञ्जालको अध्ययन गरेको हो मैले है।
8: तर डाक्टर साहब अब एउटा कुरा के छ भने हिमाली क्षेत्रमा अब हिमताल फुट्ने, पहिरो खस्ने, नदीको बहाव अचानक घट्ने, बढ्ने जोखिम नेपालको हकमा यो कतिको गम्भीर र चुनौती छ?
24: एकदमै चुनौती छ। अहिले झन् के भयो भने सानो सानोले ठुल्ठुलो बिगार्ने भयो, सानो सानो लेख पुग्दा पनि ठुलो ठुलो चाहिँ हानी नोक्सानी। जस्तो भोटेकोसीमा 2016 गऱ्यो, यता भोटेकोसी भने यता सुनकोसी भोटेकोसीमा कोदारीतिर है, त्यो दुसी त्यो चाहिँ के भने ताल चाहिँ सानो, कसैले पनि त्यसलाई चाहिँ त्यो स्टडी वर्क गरेर चाहिँ यो चाहिँ डेन्जर पोटेन्सियली डेन्जरस लेक हो, भोलि चाहिँ फुट्ने सम्भावना भएको ताल हो भनेर कसैले पनि रिपोर्टिङ गरेको थिएन कि। त्यसो हुनाले अहिले झन् के भने सानो सानो तालहरू फुट्ने अनि त्यहाँबाट त्यो आइसभित्र रहेका चाहिँ पानीको तालहरू पोखरीहरू फुट्ने गर्ने भएको हुनाले अझै चाहिँ के भने यो खतरा चाहिँ अझै बढ्ने जस्तो चाहिँ देखिन्छ है, बढिरहेछ। अब के भने पहिला चाहिँ ठुल्ठुलो ताल फुटेको थियो, जस्तो 1964 र 1981 चाहिँ त्यही सुनकोसी भोटेकोसीमा चाहिँ फुटेको ताल चाहिँ धेरै ठुलो थियो, त्यसलाई चाहिँ जो चाहिँ खतरायुक्त ताल भनेर चिनिएको थियो। तर त्यसैको नजिकै भएको सानो ताल चाहिँ कसैले पनि खतरायुक्त ताल हो भनेर चाहिँ अहिलेसम्म भनेको थिएन, तर त्यस्तो ताल फुट्न थाल्यो कि। त्यसले गर्दाखेरि फोरकास्टिङ गर्नलाई अगाडि फुट्ने सम्भावना यस्तो छ भनेर भन्दिने नै एकदमै त्यो धेरै ठुलो अध्ययन नभइकन त्यो गर्न चाहिँ धेरै गाह्रो हुन थाल्यो। र अहिले चाहिँ के भने हुन त अब मैले थाहा भएन है, मान्छेको चाहिँ पहिला 2025 चाहिँ खालि चाहिँ टिमुरेमा मात्रै मान्छे मरेको थियो त्यो ड्राई चोटमा 18 है। तर अहिले चाहिँ के भने धेरै मान्छे मऱ्यो त्यो बेला 18 अहिले चाहिँ 100 भन्दा बढी रिपोर्टिङ गरेको छ है। अब परेन परेन यसबाट चाहिँ यो अर्ली वार्निङ पहिला चाहिँ एकदम फोनबाट चाहिँ खबर गर्यो हामीलाई, हामी चाहिँ बच्यौँ भन्ने थियो, अहिले चाहिँ खबर भयो कि भएन। अर्को कुरो के भने मान्छेलाई चाहिँ के लाग्यो होला भन्दा कि यदि अग्लो चाहिँ बाढी आउँदैन भने चाहिँ जागिर होला त्यो, किनभने तिम्रो भने त तपाईँको 50-60 मिटर माथि छ क्या खोलाबाट, अनि त्यस्तै स्याप्रो बेसी पनि 50-60 मिटर माथि छ खोलाबाट है, त्यो त्यस्तो ठाउँमा चाहिँ बाढी चाहिँ ले बिगार्यो। त्यो भए हुनाले धेरै मान्छेले यहाँसम्म त अहिलेसम्म आएन भनेर अलिकति नेग्लिजेन्स गरेर हो कि अब त्यो चाहिँ थाहा भएन है। अब तर त्यस्ता चाहिँ बाढी चाहिँ पहिला पहिला अब इतिहासमा चाहिँ अब जियोलोजिकल टाइममा चाहिँ त्यस्तो बाढीहरू आएको प्रशस्त इभिडेन्सहरू चाहिँ तपाईँको जेत्रावतीमा चाहिँ चार हाइटेन्सन मुनि चाहिँ चार पाँचवटा यति ठुल्ठुला ढुङ्गाहरू छन्, त्यो ढुङ्गाहरू त्रिशुलीले बगाएर ल्याएको त्यो बेला त्यति ठुलो आउँदो रहेछ होइन। र अर्को चाहिँ के भने हाम्रो चाहिँ हामीले राम्रो अन्डरस्ट्यान्डिङ नभएको चाहिँ हामीलाई जानकारी नभएको बाढी कसरी बग्छ भन्ने कुरो हामीले धेरै थाहा भएन। यसपटकको बाढी के हो भने पछाडि पछाडि फर्केर आउने, पछाडि पछाडि फर्केर आउने त्यस्तो किसिमको भयो यसपटकको बाढी चाहिँ। किन त्यसो भयो, धेरै ढुङ्गाहरू ल्याएर उयो के हो, त्यसको हाइड्रोलिक्स के हो त्यो त मलाई पनि थाहा छैन, त्यस्तो स्टडी भएको छैन। तपाईँले त्यो बेत्रावतीमा सुरुदेखिको पछाडिसम्मको चाहिँ त्यो भिडियोहरू सामाजिक सञ्जालमा राखेर हेर्नुभयो भने पहिला खोला बगेर तलमा फेरि पछाडि चाहिँ रिएर आएर जम्मै बस्ती रिएर आएर बस्ती उजाड बनायो।
8: यहाँको महत्वपूर्ण समयका लागि र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। भूगोलविद डाक्टर नरेन्द्र खनाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
4: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
3: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
4: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461-94378, 98171-96902।
21: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
25: साथ था, TVS को, साथ था, हम रहो।
8: महाविपत्ति यो बाढीले गर्दाखेरि तस नस पारेको छ, यसको बारेमा सुरुमा चाहिँ यो विपत्ति कसरी आउँछ, यो के कारणले आयो, यसको चाहिँ अलिक प्रारम्भिक अनुसन्धानले तपाईँहरूबाट तपाईँहरू विज्ञको हिसाबले चाहिँ कसरी बुझ्नु भएको छ यसलाई?
2: यस्तो छ, यो ट्रान्सबाउन्ड्री इफेक्ट हो होइन, यो पारिपट्टिबाट चाइनामा भएको अब तिब्बत भनौँ न चाहिँ त्यहाँ भएको कुनै एउटा त्यहाँ घटना घटेको छ होइन, त्यसको अब प्रारम्भिक अनुसन्धानको हिसाबले हेर्दाखेरि चाहिँ त्यहाँ एउटा हिम के अरे अब त्यहाँ एउटा रिभर नै छेकेर बसेको र त्यसले गर्दा पछि त्यो आफूले मार्बन क्षमता चाहिँ लुज गरेको हिसाबले भन्ने कुरा छ। तर यस्तो प्रमाणहरू नभइसकेको हिसाबले अहिले यसलाई हामीले भनिहाल्न सक्ने अवस्था छैन, तर त्यहाँ कुनै एउटा प्रणाली विकसित भयो जसले गर्दा चाहिँ के भयो त तल्लो तटीय क्षेत्रमा चाहिँ एकदमै ठुलो बाढी आउन थालेको हो। अब इमिडिएटली लगभग अब अहिले हामीले पाएको प्रारम्भिक अध्ययन अनुसार 9 बजेको यता आसपासपट्टिबाट चाहिँ यो बेसरी बाह्र क्षेत्र नेपालभित्रपट्टि छिरेको र अब त्यही अनुसारले हामीले बिस्तार माथिको क्षेत्रमा चाहिँ अलिक बढी प्रभाव हुँदै गर्दा पनि तल्लो क्षेत्रमा यो त्रिशुलीसम्म आइपुग्दा पनि यसले चाहिँ ठुलो जनधनकै क्षति गरेको जस्तो अवस्था। अब यहाँ प्रत्यक्षदर्शी सुरक्षाकर्मीहरूले नै भने अनुसार उहाँहरूले थुप्रै ठाउँमा गएर चाहिँ कुराहरू गर्नुभएको थियो, माइकिङहरू पनि गरिराख्दा पनि अब कतिजनाले चाहिँ योभन्दा अगाडिको जुन प्रारम्भिक हिसाबमा आइराख्दाखेरि चाहिँ सिम्पल आउला भनेर सबै चाहिँ अब पुल छेउमै कन्सन्ट्रेट भएर बसेको अवस्था पनि रहेछ। धेरै माइकिङ गर्दा पनि अब त्यो जनमानसमै त्यतिको हिसाबले चेतना पनि नभइराख्दाखेरि चाहिँ माथि आउन नसक्ने अब यसको हिसाबमा यतिजना मान्छेको क्षति भएको भनेर अहिले प्रारम्भिक हिसाबमा भन्न सक्ने अवस्था छैन, किनभने नदीमा बहाव पनि नदी आफैमा पानी मात्र नभएर त्यसमा लेदो लगायतका बाक्लो कुराहरू छ, सुरक्षाकर्मीहरू त्यहाँ जान सक्ने अवस्था पनि छैन। तर अहिले अहिले म जुन अब ब्यारेकमा पठाएर यहाँ ब्यारेकमा म कुरा गर्दै गर्दाखेरि चाहिँ अहिलेको तथ्याङ्क चाहिँ के छ भन्दाखेरि अहिले हामीले रेकर्ड गरिराख्दाखेरि लगभग 64 जना चाहिँ यहाँ लिएर आइएको, जसमा चाहिँ 58 जना चाहिँ रेस्क्यू गरेर राखिएको, जसमा चाहिँ 5 जना मेल 1 जना चाहिँ फिमेल चाहिँ अहिले मृत घोषणा भइसकेको भन्ने अहिलेको डाटा छ होइन।
8: अब डाक्टर जस्तो अब नेपाल यो महाविपत्तिको एपिसेन्टर नै बन्यो होइन, कहिले हामी कुसेबाट, कहिले हामी भूकम्पबाट, कहिले हामी बाढीबाट, कहिले हामी अनावृष्टि अतिवृष्टि हरेकको चाहिँ सामना, प्राकृतिक सामना चाहिँ यो देशले गरिराख्नु परेको एउटा बाध्यात्मक परिस्थिति छ। त्यो फर्को हेर्दाखेरि चाहिँ जस्तो अब तिब्बतबाट त्यति धेरै संकेतहरू आइसकेका छैनन् होइन, यो प्रारम्भिक रूपमा अब केही कुराहरू भोलि आउलान् पनि, जुन तवरले जुन रफ्तारले यो आयो यहाँले भन्दै हुनुहुन्थ्यो बाइकिङ गर्दा गर्दै पनि कतिजना चाहिँ बगाएको भन्ने कुरा छ, कतिजना कारणले पनि त्यहाँ चाहिँ बगेको भन्ने कुरा छ, यसलाई तपाईँले चाहिँ कसरी लिनु भएको छ? यो प्राकृतिक विपत्ति प्रकोप चाहिँ यो हिमनदी फुटेर वा चाहिँ यो वा कुनै ड्यामहरू फुटेर वा चाहिँ के भएर यो के हुन सक्छ?
2: अब थुप्रै कुराहरू हुन्छ, यस्तो त एक त हामीसँग हिमनदी एकदमै धेरै संख्यामा छन् होइन, अब यो टिबेटन प्लेटुमा पनि यति धेरै छन् कि नेपालमा पनि त्यही अनुसारकै छन्, भारतमा पनि त्यही अनुसार जहाँ फुटे पनि आउने नेपालै हो होइन, यो अब टिबेटमा फुटे पनि आउने नेपालै हो, नेपालमै फुटे पनि नेपालमै आउने हो। त्यही भएर हामीसँग माथि चाहिँ गेग्राङ थुप्रेर बसेको र त्यहाँ कुनै एउटा प्रणाली विकसित भएर अब जति पनि अब जतिखेर पनि फुट्न सक्ने हामीसँग ग्लेसियर निकै बढी छ क्या, 40 भन्दा बढी छ, त्यस्ता खालका जतिखेर नि फुट्न सक्ने हामीसँग त्यस्ता खालका ग्लेसियर लेकहरू छन्। एउटा त्यो ग्लेसियर लेकको कुरा पनि हुन सक्यो, अर्को कुरा के भने माथिल्लो तटीय क्षेत्रमा चाहिँ अलिकति पानी भयङ्कर पर्यो, जसले चाहिँ अब आडी घोटे पानी खालको पर्यो, अनि जसमा चाहिँ त्यो छेउछाउमा भएको भुछिया पनि हुने, त्यसमा भएका बुट्यानहरू पनि अब जुन रुखहरू पनि हुन सक्छ, त्यो आफैमा पनि एउटा प्राकृतिक ड्याम जस्तो बन्ने र त्यहाँ पानी चाहिँ बिस्तारै भरिँदै जाने, भरेर गइरहेको अवस्थामा चाहिँ केही समयसम्म त त्यसले भार बहन क्षमता हुँदासम्म त भार बहन क्षमताको आधारमा त्यसले बहन गर्ला, त्यसपछि के हुन्छ भने त्यो आफूले बहन गर्न नसकिसकेपछि त्यो के हुन्छ त फुट्न बाध्य हुन्छ, फुट्न बाध्य भइसकेपछि त्यसले के गर्छ त पोटेन्सियल एनर्जीबाट काइनेटिक एनर्जीमा झर्दै गर्दाखेरि झन् माथिल्लो तटीय क्षेत्रबाट तल गर्दा ग्राभिटी फ्लो नै एकदमै हाई हुने भएको भएर त्यसले झन् विध्वंस लिएर आउँछ कि, छेउछाउको कुराहरू झन् चिर्दै लिएर आउने र आफूसँग भएको गेग्राङहरूसँग पनि बोकेर लिएर आउँछ। त्यही लेदो त्यहाँ माथि भएको घटना अहिले तपाईँले त्रिचुलीमा हेर्नुभयो भने त्यही बाक्लो लेदो अहिले तलतिरसम्म एकदमै आइराख्या त के, यही घटनाले पनि के गर्न सक्यो भने अब प्रत्यक्षदर्शी यहाँ सुरक्षाकर्मीहरूको आधारमा चाहिँ के पनि सुनामी नै जस्तो जुन अब नेपालमा नदेखिए तापनि उहाँहरूले फिल गर्नुभएको चाहिँ सुनामीकै लेभलमा चाहिँ त्यस्तो देख्न पाइयो सर, 1 किलोमिटर टाढाबाट मैले खिच्दा पनि अहिले भनेको लगभग 100 गुणा बढी लेभलमा सम्म आइसकेको भन्ने कुरा छ। अब एउटा कुरा के भन्दाखेरि अहिले पछिल्लो समय के प्रब्लम छ भन्दाखेरि अब सुरक्षित बासस्थानमा यहाँ स्थानीय तहबाट पनि धेरै कामहरू भइसकेका छन्, अब मुख्यमन्त्री लगायत यहाँ अब बागमतीको मुख्यमन्त्री पनि यहीँ आइसक्नु भएको छ, त्यसै गरेर संचार मन्त्री पनि आइसक्नु भएको छ, अब आइडेन्टिफाई चाहिँ यहाँको स्थानीय तहबाट चाहिँ आयुर्वेदिक हस्पिटलमा लगभग 500 जनालाई एकोमोडेट गर्न सक्ने भन्ने कुरा छ, विदुरको चाहिँ हाम्रो क्रियापुत्री भवन र त्यस्तै गरेर सुधार केन्द्रमा लगभग 200 जनालाई एकोमोडेट गर्न सकिने लेभलको उहाँहरूले काम गरिराख्नु भएको छ, त्यसै गरेर कोलोनी कभर हलमा 400 जना लगायतको मान्छेहरूलाई एकोमोडेट गर्न सक्ने क्षमता उहाँहरूले अहिले बनाउँदै गर्दै हुनुहुन्छ। त्यसै गरेर त्रिशुली आधारभूत विद्यालयमा चाहिँ लगभग 50 जना अहिले आइडेन्टिफाई भएको क्षेत्रहरू यो 4 क्षेत्रमा चाहिँ अकोमोडेसन सहित छन्। होइन भने लगभग एपीएफ लगायत सुरक्षा कर्मीहरूबाट आएको जानकारी अनुसार र लोकल स्थानीय तहबाट चाहिँ यहाँ नगरपालिकाकै इनिसिएसनमा पनि लगभग 14 ठाउँ आइडेन्टिफाई भएको छ। त्यो 14 ठाउँ आइडेन्टिफाई भइसक्दा पनि त्यसलाई विभिन्न ठाउँमा लिएर गइराख्नु भन्दा पनि त्यही अनुसारले उहाँहरूले चाहिँ क्लस्टर वाइज एक एक ठाउँबाट लिएर जाँदै गर्नु भइरहेको छ। तर मलाई जहाँसम्म लाग्छ अब अहिले खाना पिउनलाई त्यति इस्यु नहोला आजको हकमा होइन, तर बेलुका सुत्ने अवस्थालाई चाहिँ अब कस्तो भने एकै ठाउँमा हामीले 4-3 जना अकोमोडेट गर्ने भने त कि त अब टुकसुक बसेर मात्र अडिने अवस्था हुन सक्ला होइन, त्यो पनि गाह्रो अवस्था हुने भएको भएर चाहिँ त्यसलाई अलिकति हेर्नु पर्ला भन्ने मलाई लाग्छ।
8: अब जस्तो हजुर त्यो यो विपत्ति चाहिँ अहिलेसम्म नआएको महाविपत्ति हो नेपालको लागि, यस्तो सामना गर्नु पर्या हो
2: यो लेभलको जुन लेभलको डिस्चार्ज आइराखेको छ त्यो चाहिँ सम्भवतः मलाई जहाँसम्म लाग्छ हामीसँग रेकर्ड भए अनुसारको चाहिँ यो ठुलै हो। अनि यसले क्याचमेन्ट पनि यति लामो लिएर आएको छ कि त्यो स्ट्रेस उहाँ भएको घटना अहिले हामीले त्रिशुली लगायत चितवनको आसपाससम्म हामीले यसलाई फिल गरिराखेका छौँ होइन, अब दुईटा पुल हामीले लाइफ लाइन रूपमा लिइरहेको दुईटा पुल समेत हामीले क्षति भएको भनेर आइराखेका छ, एउटा पुलले अर्को पुललाई लगेर हानिरहेको हिसाबले त्यसले गर्दाखेरि अवस्था चाहिँ यो ठुलै निकै ठुलो स्केलकै हो। जस्तै नेपाल आर्मीले नै हामीले धेरै काम गर्दा हातेमालो लगायतको कार्यक्रमहरू गर्दाखेरि यस्ता खालका कृत्रिम अभ्यासहरू धेरै गरेका छौँ, त्यो गरिराख्दा पनि त्यस्ता खालका कुराहरूमा चाहिँ कतिपय हकमा हामीले गरिराख्दाखेरि अब सुरक्षा कर्मीहरू अब एकदमै पानीमा भिजेर यत्रो तत्र हिसाबमा काम गरिराख्नु भएको छ, हेलिकप्टर त्यतिकै उड्या छ झर्या छ बस्या छ होइन, अब यहाँ पनि अब स्थानीयको आक्रोश पनि जन अब जायजै छ किनभने अब यति धेरै क्याजुअलिटी छ, अब उहाँहरूले अब कोही त घरको माथि हुनुहुन्छ जुन सुरक्षितै हुनुहुन्छ कि उहाँहरूले त्यही भएर प्राथमिकताका आधारमा चाहिँ गरिराख्नु भएको छ। आक्रोश सबैलाई आफ्नो व्यक्ति जोगाउनलाई त्यो स्वाभाविक हिसाबमा हो, तर अहिले जति पनि काम भइराखेका छ त्यो चाहिँ सबै के भइराखेका छ भन्दाखेरि प्राथमिकताका आधारमा भइराखेको भएर चाहिँ मलाई जहाँसम्म लाग्छ अहिले उहाँहरूले अब आफूसँग सीमित स्व साधन छ हेर्नुहोस् होइन सुरक्षा कर्मी
8: लेभलको कुरा गरौँ नि हामीले होइन यसको त
2: हजुर हजुर
8: जब यो तटीय क्षेत्र एकदमै तल थियो नदीको लेभल हामीले सुरुवातमा हेर्दाखेरि होइन भिडियो सामग्री हेर्दा पनि त्यो यति माथि बढेर आएको छ यति हाइली त्यो आएको छ जो चाहिँ कल्पना गर्न सकिँदैन किनभने बस्ती त अलिकति माथि थियो हाइटमै थियो होइन बस्तीलाई सबै त्यसले चाहिँ एकमुष्ट चाहिँ लगेको दृश्य पनि आएको छ र तिब्बतबाट पनि एउटा सीसीटीभी फुटेज सार्वजनिक भएको छ, चीनमा पनि निकै धेरै गाडीको संख्या र मानिसहरूको हताहती भएको त्यो भिडियो चाहिँ सामग्री बाहिर आएको छ होइन। यो हेर्दाखेरि यो लेभलको अपेक्षा त गर्न सकिँदैन तर यसबाट चाहिँ हामीले कसरी जोगिन सक्छौँ भन्ने के त्यस्तो हुन सक्छ?
2: अब यस्तो छ हेर्नुहोस् अब नेपालमा हामीले एउटै मात्र भनेको जुन हामीले भूमिको हिसाबमा प्लानिङ गर्नुपर्ने थियो नि त्यो हामीले जहिले पनि अब स्वभावैले अब मानिसको कस्तो हुन्छ भने खोला किनारमा गएर बस्ती बसाउने त्यो चलनै छ होइन, कतिपय हकमा हाम्रो माथिको यति धेरै गेग्रानी थुप्रिया छ कुनै पनि एउटा प्रणालीले कुनै एउटा विस्फोट गर्न सक्ने अवस्था लिएर आयो भने त्यसले के गर्छ भने तल्लो तटीय क्षेत्रमा गेग्राङ बोकेर लिएर आउँछ र अब हामीले पहिला उता के अरे योभन्दा पहिला पनि हामीले देखिसकेका छौँ होइन कुन अवस्थाको गेग्राङ थुपारे थियो, दुई तला तीन तलासम्म पनि गेग्राङ थुपारेकै अवस्था हो। अहिलेको अवस्थामा पनि लौ त भन्ने नि पहिलाको नदीको जुन सतह छ त्योभन्दा निकै माथि चाहिँ हाम्रो त्यो गेग्राङ बोकेर लिएर आएको छ। त्यसले गर्दा पनि अहिले हामीले के हेर्न सक्छौँ भने अब हामीसँग भनेको अब लोकल स्थानीयलाई सबल बनाएर अब जनप्रतिनिधिहरूले पनि त्यो र त्यस्ता ठाउँहरूमा चाहिँ बस्ती बसाउनको लागि चाहिँ नक्सा पासै गरिदिनु भएन, अनि केन्द्रबाट पनि कस्तो हस्तक्षेप हुनुपर्छ जस्तो मलाई लाग्छ भने कुन कुन ठाउँहरूमा बस्न मिल्ने कुन कुन ठाउँहरूमा बस्न नमिल्ने, बस्न मिल्ने ठाउँहरूमा चाहिँ अन्यहरू कुराहरूलाई पनि उहाँहरूले दिने जस्तै अब पानीको बत्तीको सुविधाहरू दिने तर त्यो ठाउँहरूमा चाहिँ नदिने गर्न थालिसकेपछि बिस्तारै हामीले डिस्करेज गर्न थाल्छौँ नि त त्यस्ता ठाउँहरूमा चाहिँ। सो त्यही भएर यस्ता कुराहरूलाई चाहिँ हामीले अब अध्ययन नगरिकन त्यस्ता ठाउँहरूलाई चाहिँ हामीले बनाउन सक्ने अवस्था चाहिँ रहँदैन, त्यही भएर यसको ठुलै प्लानिङ गरेर यसमा चाहिँ हामीले कुन कुन ठाउँहरूमा चाहिँ अझै पनि हिमनदीहरू थुप्रै रेडी भएर बसेका छन् कुनै एउटा प्रणाली अब सुन्नमा के पनि आएको छ भने 4.4 रेक्टर स्केलको भूचालो पनि त्यहाँ गएको जुन ठाउँमा प्रारम्भिक ठाउँमा जुन सुरुवाती तौरबाट भएको भन्ने कुरा पनि आइरहेका छ। किन त्यस्ता खालका ट्रिगरिङ इफेक्टहरू कुनै न कुनै हामीसँग भएका 40 भन्दा बढी जतिखेर पनि संवेदनशील हिसाबमा बसेका चाहिँ ग्लेसियर लेकहरू चाहिँ फुट्न सक्ने अवस्थालाई हामीले हेर्दाखेरि चाहिँ यस्ता खालका घटनाहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ र त्यसमा अध्ययन हुनुपर्छ। यसको पूर्वानुमान त हुन्छ तर यो ट्रान्सबाउन्ड्री भइदियो कि हजुर अहिलेको अवस्थामा चाहिँ जुन अब हामीसँग भएको डाटा स्टेसनहरू त सबै के छ हामीसँगै भएको डाटा स्टेसनले काम गर्दाखेरि त हामीसँग अब

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

0: भारत सरकारले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 10 टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको उक्त पहिलो किस्ताको सामग्री नेपालको लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गर्नुभयो। उक्त सामग्रीले बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने विश्वास लिएको छ। सामग्री हस्तान्तरणका क्रममा राजदूत श्रीवास्तवले यस विषम परिस्थितिमा भारत सदैव नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटे कोशी सहित देशका विभिन्न नदीमा आएको भीषण बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढ़ीग्रस्त क्षेत्रहरूमा खोज उद्धार तथा राहत वितरण कार्य तीव्र पारिएको बेला भारतले यो मानवीय सहयोग पुर्याएको जनाइएको छ। भोटेकोशीमा गएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ नारायणघाट सड़कमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो। यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना निकालेर सड़कको अवरोध हटाउन समय लाग्ने भएकाले काठमाडौँ नारायणघाट सड़क बन्द रहने जनाएको छ। यसैबीच तनौमाको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी हामीसँग टेलिफोन सम्पर्क हुन्छ। श्री साहब, तनौमा के छ, कति सब भेटिएका छन् त्रिशुली नदी हुँदै बगेका, र सँगै राजमार्गको अवस्था चाहिँ कस्तो छ बताइदिनुहोस् न।
1: तलको हिजोको रसुवा बाढीको असर हेर्दाखेरि हिजो 1 बजेतिर मुगलिङ आइपुगेको थियो बाढी, र करिब 3:30 देवघाटसम्म पुगेर चाहिँ नारायणी जन्मितेर गयो है त।
0: हजुर,
1: हामीले चाहिँ खोजि हेर्दाखेरि हिजो साँझसम्म 9 वटा शव फेला परेको छ। त्यसमध्ये महिला 1 जना, पुरुष 5 जना, बालक 1 जना, बालिका 1 जना र पहिचान नभएको 1 जना गरी 9 जनाको शव फेला परेको छ। केही सम्पर्कमा नभएको खोजिदिन भने हामीलाई अनुरोध गर्नुभएको छ। भानु 1% सञ्जीव गुरुङको खोजि गरिदिनुलाई अनुरोध गर्नुभएको छ। त्यस्तै आबु 3% प्रेम सेराईको खोजि गरिदिन भन्नुभएको छ। त्यस्तै हिमा 6% नारायण मराकिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश सुवेदी सम्पर्कमा नभएकोले खोजि गरिदिन भनेर उहाँहरूको परिवारबाट हामीलाई चाहिँ यहाँ मेसेजहरू प्राप्त भएर हामी खोजी कार्यका लागि संयुक्त निकायमा अनुरोध गरेका छौँ। बाटोको अवस्था हेर्दाखेरि बाटो मुङलिङदेखि काठमाडौँ जाने बाटो रोकिएको छ। मुङलिङदेखि नारायणघाट जाने बाटो खुलेको छ। मुङलिङदेखि यता पोखरा आउने बाटो खुलेको छ। गोर्खा आम्बु खैरेनी गोर्खा बाटो खुलेको छ।
0: भनेपछि अहिले पृथ्वी राजमार्गबाट काठमाडौँ जान चाहिँ सकिँदैन, यता पोखराबाट नारायणघाटसम्म जान सकिने भएन सिर छ। हस् हुन्छ, यो अब यो विपदको बेलामा अब कतिपय शवहरू देखिन सक्छन् होइन, नदी घट्दै गइसकेपछि यो विपदको समयमा तपाईँको सन्देश तनहुँ जिल्लावासीलाई केही छ कि?
1: सबै तनहुँवासीहरूलाई हामी के भन्न चाहन्छौँ भने अब जति पनि बाढीको क्षति भएको छ शवहरू चाहिँ हामीले प्राप्त भएको छ। अहिले बिहान पनि हाम्रो टिमहरू सक्रिय भएर त्यो शव खोज्न लागेको छ। यहाँहरूले आफ्नो किसिमले सहयोग गर्नुहोला, सम्पर्क नभएकोमा पनि यहाँहरूले आफ्नो किसिमले गर्दै कसैलाई सम्पर्कमा पाउनुभयो भने त्यो जानकारी प्रशासनलाई दिनुहुनेछ। र विपदका सबै किसिमले हर किसिमले सहयोग गर्न म सबैलाई अनुरोध गर्छु।
0: अर्कोतर्फ शिरी साहब, यो बगेर आएका सामग्रीहरू लिन नदी छेउमा जाने होइन, माछा समाउन जाने जस्ता दृश्यहरू पनि हामीले सामाजिक सञ्जालमा देखिएको छ, यसबाट जोखिम हुन सक्ला, यहाँहरूले केही आह्वान गर्नुभएको छ?
1: होइन, हामीले बिहानैदेखि हिजो बिहानैदेखि सबैले आह्वान गरेर राखेको, कोही त्यसरी चाहिँ त्यो बाढीको एरियामा तटबन्ध क्षेत्रमा चाहिँ नजानु भनेर खबर गरेर राखेको, कतिपय अब उहाँहरू चाहिँ कचेरी गरेर जानुभएको पनि हुनसक्छ। हाम्रो त्यो सूचना निरन्तर भइरहेको छ, मैले यति भन्न चाहन्छु।
0: हस् धन्यवाद छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, हिजो साँझसम्म 9 जनाको शव फेला परेको छ तनहुँ क्षेत्रमा भनेर उहाँले जानकारी गराउनु भयो, र केही सम्पर्क दिन भएकोमा खोजी दिनको लागि जानकारी गराएको भनेर उहाँले हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। अनि प्रसंग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रासोपा संसदीय दलको कार्य सिंहदरबारमा आज बिहान 9 बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुने जनाइएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले अर्थतन्त्र र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ। सरकारको प्रारम्भिक अनुमान अनुसार हिजोको बाढ़ीले अर्थतन्त्रमा 2 खर्ब माथिको क्षति गरेको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार क्षेत्र मात्रै 2 खर्ब माथिको क्षति अनुमान गरिएको छ। उहाँका अनुसार बाढ़ीले पूर्वाधारमा व्यापक क्षति गरेको छ। सरकारले पुल र सड़क निर्माणलाई प्राथमिकता दिने उहाँले बताउनुभयो। बाढ़ीले सड़क र पुल बाहेक ऊर्जा र पर्यटनमा अकल्पनीय क्षति गरेको छ। सड़क विभागको प्रारम्भिक अनुमान अनुसार रसुवागढ़ीबाट गल्छीसम्म मात्रै 2 दर्जन पुल बगेका छन्। बेत्रावतीदेखि रसुवागढ़ीसम्मको 40 किलोमिटर सड़क बाढ़ीले पूर्ण रूपमा बगाएको छ। उता रसुवागढ़ी भन्सार पूर्ण रूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रसुवागढ़ी भन्सारको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। केही कर्मचारी अझै पनि सम्पर्कविहीन छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघ अनुसार बाढ़ीका कारण मालभाग सवारी साधन यातायात व्यवसायी र मजदूर प्रभावित भएका छन्। महासंघ महासचिव बद्री प्रसाद चौलंगाईका अनुसार बाढ़ीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारी साधन बगाएको छ। उहाँका अनुसार बेत्रावती क्षेत्रमा समेत पार्किङ गरिएका मालवाहक सवारीमा ठूलो क्षति पुगेको छ। रसुवा भन्सार यार्डमा करिब 200 कन्टेनर सामान रहेको अनुमान व्यवसायीले गरेका छन्। बाढ़ीले सबै कन्टेनर बगाएको छ, जसले गर्दा यसको आर्थिक क्षति मूल्याङ्कन गर्न भने केही समय लाग्ने बताइएको छ। भन्सारमा सयौंको संख्यामा सवारी साधन समेत बगेका छन्। चाडबाड़को मुखमा आयात गरिएका अधिकांश विद्युतीय सवारी साधन बाढ़ीमा बगेको व्यवसायीले बताएका छन्। बाढ़ीका कारण रसुवा जिल्लामा मात्र सञ्चालनमा रहेका 5 तथा निर्माणाधीन 3 गरी 8 जलविद्युत आयोजना प्रभावित भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता 431 मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता 470 मेगावाट छ। प्रभावित आयोजनामा माथिल्लो त्रिशुली 1, रसुवागढ़ी, रसुवा भोटेकोशी, सान्जेन खोला, माथिल्लो मैलुङ ए, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजना छन्। उता नुवाकोटमा सञ्चालनमा रहेका 4 तथा निर्माणाधीन 2 गरी 6 आयोजना पनि बाढ़ीबाट प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता सञ्चालनतर्फ 123 मेगावाट र निर्माणाधीनतर्फ 52.6 मेगावाट रहेको जनाइएको छ।

भोटेपछि बाढ़ीबाट प्रभावित उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैरावेशी नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जी ड्रिंक्सले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने हिजो जनाएका छन्। नेपालको लागि विश्व बैंक नेपाल निर्देशक डेभिड सिसलेनले अर्थमन्त्री सोनी मोहगलेलाई आपतकालीन सहायकका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गरी आवश्यक नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेको सिभारी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि चिकित्सकको टोली परिचालन गरिने निर्णय गरेको जनाइएको छ। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चिनिया राजदूत चाङ माओमिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच

रसुवा बाढ़ीले पर्यटन क्षेत्रमा अकल्पनीय क्षति गरेको अनुमान छ। नेपाल पर्यटन बोर्डले संकलन गरेको विवरण अनुसार 403 आन्तरिक तथा बाहिरी पर्यटक सम्पर्कविहीन छन्। पर्यटन बोर्डका अनुसार ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्याङ्क अनुसार 341 विदेशी र 62 नेपाली पर्यटक सम्पर्कविहीन छन्, जसमा 203 पुरूष र 200 महिला रहेको जनाएको छ। बेपत्ता हुनेमा सबभन्दा धेरै भारतीय छन्। कुल 133 भारतीय पर्यटक बेपत्ता छन्। अमेरिकी 47 जना बेपत्ता छन्। बेलायती 33, अस्ट्रेलियाका 34, क्यानाडा 24, मलेसिया 19, युक्रेन 7 र दक्षिण अफ्रिकाका 6 पर्यटक बेपत्ता छन्। त्यस्तै सिंगापुरका 6, न्यूजील्याण्ड र जापान 5, जर्मनी 4, फ्रान्स 3 र स्पेनका 2 पर्यटक रहेको जनाइएको छ। रसुवा बाढ़ी कारण 9 वाणिज्य ब्याङ्कका शाखा पूर्ण रूपमा क्षति भएका छन्। तिब्बतबाट रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएको जनाइएको छ। रसुवा बाढ़ीपछि दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्ति सहज बनाउन उद्योगी तथा व्यवसायलाई आग्रह गरेको छ सरकारले। साथै विपदको कठिन समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि जस्ता गैर कानूनी काम गर्नेलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्ने चेतावनी समेत सरकारले दिएको छ। रसुवा बाढ़ी कारण क्षति भएका संरचनाको पुननिर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मा अर्थमन्त्री डाक्टर सोनी वार्गले पाउनु भएको छ। हिजो बसेको आकस्मिक मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार रसुवा बाढ़ी कारण क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन तथा पुननिर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मा अर्थमन्त्री वार्गलेलाई दिने निर्णय भएको जनाइएको छ। विपदग्रस्त नेपालका बाढ़ी प्रभावितको उद्धार पुननिर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व ब्याङ्कले तत्काल समन्वय गरेको जनाइएको छ।

0: स्याङ्जाको अरिनास गाउँपालिकाका विभिन्न पसलमा प्रहरी र प्रशासनले संयुक्त बजार अनुगमन गरेका छन्। अरिनास दुईको चिसा पानी क्षेत्रमा अनुगमनका क्रममा बिना अनुमति सामग्री बिक्री गरिएको फेला पारिएको छ। जिल्ला प्रहरीकाले स्याङ्जाका सूचना अधिकारी एवं डीएसपी रमेश दत्तका अनुसार सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अवैध सामग्री नियन्त्रणमा लिएको हो। इलाका प्रहरीकाले चिसा पानीका प्रहरी सहायक निरीक्षक रामबहादुर थापा समेतको टोलीले G5P6454 नम्बरको मोटरसाइकलबाट सामग्री बरामद गरेको हो। पालिकाको स्वीकृति नलिई बिक्रीका लागि लैजाँदै गरेका 4 बट्टा रसबरी, 5 बट्टा मिल्क केक, 4 पक्का तिल र 2 प्याकेट जीरा नियन्त्रणमा लिएको छ। त्यसैगरी 3 प्याकेट पाण्डा र 5 प्याकेट स्पाइसी पनि प्रहरीले फेला पारेको छ। करिब 15 देखि 16 हजार रूपियाँ बराबर केही सामग्री आवश्यक कार्यवाहीको लागि हरियास गाउँपालिकामा पठाइएको अवस्थीले जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखामा स्थापित 2 पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गरेको छ। शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा हिजो सम्पन्न कार्यसमिति बैठकले दमौली निवासी भाग्यशाली ढुंगानाद्वारा स्थापित टीकानिधि ढुंगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्ण कुमार श्रेष्ठद्वारा स्थापित भोरलेली केवल बहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शंकर राज नहरकीलाई प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार उपयुक्त समय पारेर विशेष कार्यक्रम बीच प्रदान गरियो ने शाखाका सचिव कृष्ण नेउपानेले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका नम्बर 32 स्थित गोगन माध्यमिक विद्यालयलाई स्थानीय बस्नेत परिवारले 23,52,400 रूपियाँ आर्थिक सहयोग गरेको छ। तल्लो गगनगौड़ा निवासी स्वर्गीय भक्तबहादुर बस्नेतको स्मृतिमा उहाँको परिवारले हिजो विद्यालयलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। स्वर्गीय बस्नेतकी पत्नी चिनुमाया बस्नेत सहित छोराहरू सूर्य महेन्द्र र दिपेन्द्र बस्नेतले संयुक्त रूपमा उक्त रकम प्रदान गर्नुभयो। बुहारीहरू जानुका तारा र कविता बस्नेत तथा नाति नातिनाहरूको तर्फबाट विद्यालयका प्रधानाध्यापक किरण बाबु नेउपानेलाई चेक हस्तान्तरण गरिएको छ। विद्यालयमा 2066 साल फागुन 15 देखि 22 गतेसम्म सञ्चालन भएको महागेमा परिवारले 25,55,555 रूपियाँ दान गर्ने घोषणा गरेको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले उच्च मनोबलका साथ सुरक्षामा खटिएको बताउनु भएको छ। कार्कीले भौतिक पूर्वाधारले समेत प्रहरीलाई सेवा प्रभावमा गुणस्तर थप्ने गरेको बताउनुभयो। आज जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न ब्यारेक तथा आवास भवनको उद्घाटन गर्दै उहाँले सुरक्षामा खटिएका प्रहरीहरू समेत सुरक्षित आराम गर्न आवश्यक रहेको बताउनुभयो। कार्कीले प्रहरी र नागरिकको सहकारीबाट मात्र अपराधरहित समाज निर्माण गर्न सकिने बताउँदै जनताको सहयोगमा सक्रिय प्रहरी उच्च मनोबलका साथ काममा खटिएको उल्लेख गर्नुभयो। रसुवा भोटेकोशी नदीमा आएको बाढ़ी कारण हालसम्म 157 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलप्रासी पूर्वमा 22 जनाको शव फेला परेको जनाइएको छ। बाढ़ी कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 20 जनाको त्रिवेशी सेन अस्पताल महाराजगंजमा, 4 जनाको ट्रमा सेन्टरमा, 3 जनाको वीर अस्पतालमा, 1 जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, 3 जनाको नर्विक अस्पतालमा र 9 जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। एउटा खेल समाचार। कप्तान कुशल भुतेलको अलराउण्ड प्रदर्शनमा नेपालीले अस्ट्रेलियामा चलिएको टप N20 श्रृंखलामा लगातार दोस्रो जीत दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरी एससीटीलाई 4 विकेटले पराजित गर्यो। डार्विनको मरारा क्रिकेट मैदानमा एससीटीले दिएको 140 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गरेको हो। अवस्था हामीलाई 3 बजेसम्म सुनेर 7 दिनभर तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने अघि चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6। सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0965414100।

0: सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 98560206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
6: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: मोबाइल 98560055770।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
9: मोबाइल 98563439952 र 98060।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफल का कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
8: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: सासिना बा सासिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा धेरै त्यस्तै, लोभे धेरै त्यस्तै, सोफा पर्दा कार्पेट धेरै सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98 5 30 33 800 78, 98 4 61 56 58।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।

0: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: यस यमा
4: हजुर दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: दान गरौ, सकेको गरौ, सबैले गरौ।
5: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9007625239।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यसो आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचा पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि मोबाइल नम्बर 98560309

0: प्रसुन होमवर्क देखाउ त।
1: हस् टीचर।
0: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टीचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988।
3: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594530। निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिए उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9868168887।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676 मोबाइल 9856062676।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, सुग्रागण्डकी नगरपालिका 4 बिपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
12: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागंडा की एफएम 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलीगौडा सपिङ सेन्टर शुक्लागण्डकी 4 दुलीगौडा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
8: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
11: नानी पनि
12: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834
4: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
2: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
4: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
2: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनीटार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
1: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुल्चोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
13: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ।
14: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
13: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
14: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
13: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
15: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
16: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841089829 दमौली शाखाको लागि सम्पर्क 9807613425।
17: ए नानीको बुवा आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
18: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
17: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
16: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
17: होम डेलिभरीको पनि व्यवस्था छ
19: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9814111178 9560078

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: पहिरोको कारण
1: प्रश्नमा बाढ़ी आएको हुन सक्ने आशंका, थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने, बाल बालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै, र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालीले आज हैदराबाद किंग्समेन एकाडेमीसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोडेकोसी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुँमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण झण्डै 1000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार र आफन्त साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धारको काम शुरू भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका घाइते र तत्काल उद्धार आवश्यक पर्ने नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित ठाउँमा ल्याउने काम शुरू भएको छ। हिजो 100 भन्दा धेरैलाई उद्धार गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ। गम्भीर प्रकृतिका घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याए थप उपचार गर्ने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफू वा आफन्त जोखिममा परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्न गृह प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो। उज्यालो संघको कुराकानीमा वहाँले उद्धारका लागि सरकारी संयन्त्र सक्रिय रहेको भन्दै प्रभावित नागरिकलाई नआत्तिन र उपलब्ध सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गर्नु भएको छ। समस्या परेका वा जोखिममा रहेका नागरिकलाई तत्काल नजिकको प्रहरी कार्यालय, पालिका वा प्रशासनलाई जानकारी गराउन उहाँको आग्रह छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड संचालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको छ। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने सुविधा छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेण्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनाथ गराउन सकिने सरकारले जनाएको छ। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितका लागि तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रीम एनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। विश्व ब्याङ्कले उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट झण्डै 25 अर्ब रूपियाँसम्म आपतकालीन सहयोग उपलब्ध हुन सक्ने जनाएको छ। भारतले 10 टन मानवीय सहायता, राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनले तत्काल आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै बंगलादेश सरकारले नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ। यस्तै अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलका नेता कार्यकर्ताहरूले पनि उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संस्थालाई अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रसुवामा आएको भीषण आकस्मिक बाढ़ी, उच्च हिमाली क्षेत्रमा भएको हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटेकोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी, केग्रान तथा ठूला ढुंगा सहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो बिहान झण्डै 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति भएको छ। राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढ़ेको थियो भने मलेखुमा त्यही अवधिमा 7 मिटरसम्म बढ़ेको देखिएको छ। विशेषज्ञहरूले गेग्रानका कारण नदीको साँगुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य संकेत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय संकेत सम्भावित पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा त्यहाँ थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार भन्ने देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि अहिलेसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै पनि ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले सूचनामा उल्लेख गरेको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यता शीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। बाढ़ीका कारण हिजोदेखि अवरूद्ध रहेको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको भैरिनीदेखि गौलुदीसम्मको सड़क बाढ़ीको लेदो जमेका कारण अवरूद्ध छ। आज बिहानदेखि लेदो हटाउने काम शुरू भएको र दिउँसोसम्म सड़क खुल्न सक्ने प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ र चितवन प्रशासनले काठमाडौँ नारायणगढ़ सड़कमा गाड़ी चलाउन रोक लगाएका छन्। बाढ़ीका कारण धादिङ, नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन्। यसैबीच आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती धेरै ठाउँमा पानी पर्यो, अन्य क्षेत्रको तुलनामा मधेस प्रदेशमा भने वर्षा कम भएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात नेपाली 27 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीहरूको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्दैछ। अब खेल खबर. अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी20 श्रृंखलामा नेपाल एले राष्ट्रिय पुरूष क्रिकेट टोली अन्तर्गत आज हैदराबाद किंग्स मेन एकाडेमीसँग खेल्दैछ. यो दुई टोली बीचको खेल अहिले केही बेरमा डार्विन गार्डन ओभलको मैदानमा शुरू हुँदैछ. प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ. नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको छ. चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर.

0: फेरि एकपटक बाढ़ीका कारण 162 जनाको ज्यान गएको पुष्टि, खोज तथा उद्धारको काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह, भोटेपछि बाढ़ी पीड़ितको उद्धार र राहतमा देश विदेशबाट सहयोग, उद्धार र राहतका लागि सेतु ऱ्याबिट सञ्चालन, हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका, थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने, बालबालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै र टप एन टी20 श्रृंखलामा नेपालले आज हैदराबाद किंग्सम्यान एकेडेमीसँग खेल्दै
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565935921।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
1: यस यमा।
8: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
8: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर, नेपालका उत्कृष्ट

0: स्वच्छ ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
2: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
10: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
11: हजुर, दान गरौ।
12: शुक्ला हिल

0: कुनार, फोन 0565705337, मोबाइल नम्बर 9847769246, 9800528008।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्ज्याङ चौतारी अनि मेला पाठ गर्दै
3: भन्ज्याङ सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसीका भाका
2: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।
4: नमस्कार अनि हार्दिक रूपान्तिक अभिवादन। सुपा गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेकी छु मरिमा। हामीले यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन्चाली पत्तले तुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी दिनु परेको छ। आधुनिक आकाशका गरगनाहरू, राजनुसार पत्ता राखेका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुन्चाली पसलमा गएर दुःखका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत र हामीले हाम्रो 97.6 मेगाहर्जको रेडियो ध्वनि तरंगबाट पनि तपाईँको घर घरमा रहेको रेडियोको माध्यमबाट हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भनी आशा अनि अपेक्षा रहेको छ। आज पनि हामी बिहिबारको बसाइमा रहेका छौं। बिहिबारको बसाइमा हामी तपाईँहरूको फोनलाई लिने गर्छौ, तर पनि आज म तपाईँको फोनलाई कार्यक्रममा लिन सक्दिन। त्यसको लागि एकदमै क्षमा प्रार्थी छु। आगामी दिनमा चाहिँ पक्कै पनि तपाईँको फोनलाई चाहिँ म कार्यक्रममा लिनेछु। आजको दिनमा चाहिँ तपाईँको माझमा सुमधुर सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिक सिली स्वरूप तपाईँहरूको माझमा सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। देउन त्यो मन भनिरहेको छ। यसमा आवाज रहेको छ खेम सेन्चुरी अनि कविता खत्रीको आवाजमा रहेको छ भने लय शब्द विक्रम बाबु विश्वकर्माको र नन्दो परियालको रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिक श्री स्वरूप यस्तो मधुर भाका स्वीकार्नुहोस्। त्यसपछि तपाईँको माझमा अर्को समुद्र भाषा लिएर म उपस्थित छु।

हजुर सुमति भाकालाई मैले कार्यक्रममा स्थान दिइसके खेमसेन चुरी र कविता खत्रीको आवाजमा रहेको थियो भने लयशब्द विक्रम बाबु विश्वकर्मा र नन्दु परियारको रहेको थियो तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ कार्यक्रममा पहिलो लोक सांगीतिकको शैली स्वरूप तपाईँको माझमा मैले यो सुमधुर भाकालाई स्थान दिइसकेकी छु यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अर्को सुमधुर भाका रहेको छ सान्नानी रहेको छ यसमा आवाज रहेको छ हरि गिरी विमर्शी र वन्दना पाण्डेको आवाजमा रहेको छ भने यसमा अन्य साथीको पनि आवाज रहेको छ र लय शब्द चाहिँ हरि गिरी विमर्शीको रहेको छ यति बेलाको क्रममा भने कार्यक्रममा यसमा भाका सुन्नु

हजुर हरिगिरी विवर्षीको आवाज र वन्दना पाण्डेको आवाजमा रहेको सुमधुर भागलाई मैले तपाईँको माझमा स्थान दिइसके र यो शब्द पनि हरिगिरी विमर्शीकै रहेको थियो। यति बेलाको क्रममा यस मधुर भाका राखिसके पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज हामी बिहिबारको बसाइमा छौं, बिहिबारको बसाइमा तपाईँहरूको फोन लिने दिन हो, तर केही कारणले गर्दाखेरि तपाईँहरूको फोन लिन सकिराखेको छैन। मैले चाहिँ आगामी दिनमा पक्कै पनि फोन लिने छु भन्ने मेरो आशा रहेको छ। बिहानीको समय रहेको छ होइन, कतिपय भाइ बहिनीहरू विद्यालय हिँडिसक्नु भएको छ, कतिपय साथीहरू आफ्नो कार्यालयतिर जाने तर्कमा हुनुहुन्छ होला, कतिपय साथीहरू भर्खरै मेलापात छुटेर आउनु भएको छ भने कतिपय साथीहरू आफ्नो घर सिक्कामै व्यस्त हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, बाहिर फेर काममा जानुभएको परिवारजनहरूलाई कुरेर बसिराख्नु भएको छ होला, जहाँ जे जस्तो अवस्था हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू अगाडि बढाउनु होला भन्दै यति बेलाको क्रममा अर्को सुमधुर भाकलाई स्थान दिन्छु। नमाने लतार्छु भनिरहेको छ, यस आवाज रहेको छ खेम सेन्चुरी अनि सवारी पूजा परिया र अनुराणा र पुष्पा राणाको आवाज रहेको छ। यसमा लय शब्द विक्रम बाबु विश्वकर्मा र अनिश सवारीको रहेको छ। यति बेलाको क्रममा भने यो सुमधुर भाका स्वीकार्नुहोस्। फेरि अर्को सुमधुर भाका लिएर म आउनेछु।

हजुर, यो सुमधुर मेरो कार्यक्रममा स्थान दिइसकिन माने दतार्छु खेमसेश्वरी अनि सोवाडी पूजा परियार अनु राणा र पुष्पा राणाका आवाजमा रहेको थियो। लय शब्द विक्रम बाबु विश्वकर्मा र अनिस सोवाडीको रहेको थियो। तपाईँको माझ मैले स्थान दिइसके। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बीको भाका। आज हामी रहेका छौं बिहिबारको बसाईमा तपाईँको फोन लिने दिनु, तर आज केही कारणले गर्दाखेरि चाहिँ तपाईँको फोनलाई मैले कार्यक्रममा स्थान दिन पाइराखेको छैन। त्यसको लागि म क्षमा प्रार्थी छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचाँदी पसलले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक सटिजनका गरगनाहरू, राजसुनसर पत्थर राखिएका गरगनाहरू, कम्प्यूटर नापतोल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेनाभूषण सुनचाँदी पसलमा गएर ढुक्काका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो, हाम्रो नेपाली पात्रो एप्स, हाम्रो 97.6 मेगाहर्जको रेडियो दुनी तरंगबाट पनि तपाईँहरूको घर घरमा रहेको रेडियोको माध्यमबाट हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को सुमधुर भाकलाई स्थान दिन्छु। पूर्णिमाको जुन भनिरहेको छ, यसमा आवाज रहेको छ रामजी खाँड र समीक्षा अधिकारीको आवाजमा रहेको छ भने लय शब्द जीवन प्याकुरेलको रहेको छ। यति बेला क्रममा यो भाका स्वीकार्नु, फेरि अर्को सुमधुर भाका लिएर पुनः उपस्थित हुनेछु।

जीखाट र समीक्षा अधिकारीको आवाजमा रहेको थियो भने लय शब्द जीवन प्याकुरेलको रहेको थियो। तपाईँको मासु मैले स्थान दिइसके आज भने नेसोमा दुर्लोकाहरूलाई कार्यक्रममा स्थान दिँदै अब नै कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेनाभूषण सुन्चा दिपस्तलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेशका विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र हाम्रो नेपाली पात्र एप हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै तपाईँहरूको माझमा होइन भन्नेलाई भन्ने सुमधुरबाका राख्छु। यसमा आवाज रहेको छ राजेन्द्र सापकोटा शान्तिश्री परियारको लय शब्द राजेन्द्र सापकोटाको नै रहेको छ। यस सुमधुरबाका छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुता रिमा पनि विदा हुन्छु। तपाईँको बाँकी पल शुभ अनि सुख बितोस् सबै सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-570-537, मोबाइल नम्बर 98460-69-246, 98-58-00-8।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नहुने मरि, म पनि अब नाचिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656-570-225, मोबाइल 98560-33-878, 98461-56558।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आताउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
12: मोबाइल 98560-43-952 र 98066-56।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना,
6: कला संस्कृति,
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 162 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27 जनाको शव फेला परेको छ। चितवनमा 64, गोर्खामा 20, तनहुँमा 9, नवलप्रासी पूर्वमा 26 र नवलप्रासी पश्चिममा 2 शव फेला परेको छ। 41 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछिको उद्धार, राहत तथा सहायताका लागि विभिन्न जिल्लामा 3318 प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रसुवा बाढ़ीमा परेर 826 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीले बिहिबार बिहान 8:15 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा परेर 826 जना सम्पर्कविहीन भएको जनाएका छ। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। यसैगरी रसुवाका 161 जना र नुवाकोटका 1 जना सम्पर्कविहीन भएको जनाइएको छ। गोसाईकुण्ड तीर्थयात्रामा घुम्न गएका भीमाच्छका 4 जना सम्पर्कमा आएका छन्। उनीहरू सुरक्षित रूपमा गोसाईकुण्डतर्फ गइरहेको जनज्योति माविका शिक्षक सूरज लम्सालले जानकारी दिनुभयो। सोही विद्यालयका नारायण मरासिनी, सन्देश पोखरेल, गणेश उपरेती र पूर्व शिक्षक बालकृष्ण पोखरेल सकुशल रहेको उहाँले पुष्टि गर्नुभएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको खोज उद्धारका क्रममा नेपाली सेनाले हालसम्म हवाई तथा जमीन मार्गबाट गरी कुल 177 जनाको सफल उद्धार गरेको छ। नेपाली सेनाका अनुसार बाढ़ीबाट प्रभावितहरूको खोजी उद्धार तथा राहत कार्य जारी रहँदा आज बिहान 8 बजेसम्म 177 जनाको सकुशल उद्धार गरेको हो। उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले 5 वटा हेलिकप्टर परिचालन गरेको छ। हवाई साधन मार्फत हालसम्म 114 जनाको उद्धार गरिएको छ, जसमध्ये भादो 10 गते 97 जना तथा आज बिहान मैलुङ टनेलबाट 3 र टिमुरेबाट 14 जना रहेका छन्। यस्तै जमीनी मार्गबाट 63 जनाको उद्धार गरिएको छ। रातभर सेनाका 11 वटा विशेष टोलीले जमिनी उद्धार कार्यलाई निरन्तरता दिएका थिए। बाढ़ीबाट प्रभावित नुवाकोटदेखि चितवनसम्मको क्षेत्रमा खोज उद्धार तथा राहत वितरणका लागि 2000 भन्दा बढ़ी सैन्य फौज खटाइएको बताइएको छ। सिंहदरबारमा सर्वदलीय बैठक शुरू भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू सहभागी छन्। सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो। बैठकमा राष्ट्रसभा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साई लगायत उपस्थित रहेको जनाइएको छ। बैठकमा हिजो तिब्बत तर्फबाट आएको बाढ़ीले पुर्याएको क्षति, उद्धार, राहत र पुनर्स्थापनाको विषयमा छलफल हुँदैछ। बुधबार आएको बाढ़ीले रसुवा नुवाको धादिङमा ठूलो जनधनको क्षति भएको छ। खोज तथा उद्धारको कार्य जारी छ। भोटेकोशी र त्रिशूल नदी तटीय क्षेत्रका बस्तीहरू बगेका छन्। नेपाल चीन सीमावर्ती रसुवागढ़ी केरूङ क्षेत्रमा हिजोको विनाशकारी बाढ़ी पहिरोबारे काठमाडौँ स्थित चीनिया दूतावासले आफ्नो धारणा सार्वजनिक गर्दै फैलिएका केही दावी भ्रामक भएको पुष्टि गरेको छ। दूतावासले आरोप प्रत्यारोप भन्दा द्विपक्षीय सहकार्यमा जोड़ दिएको छ। चीनले पूर्व सूचना नदिँदा वा चीनिया भूभागमा बनेको भौगोलिक बाँध भत्कँदा नेपालतर्फ ठूलो क्षति भएको भन्ने समाचार निराधार भएको दूतावासले जनाएको छ। सन् 2026 अगस्त 26 को बिहान नेपालतर्फको भूभागमा भूकम्प वा सोही सरहको हिमनदी भत्कने घटना घटेको र त्यसैबाट भीषण लेदो सहितको पहिरो उत्पन्न भएको दूतावासको भनाई छ। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डेलीराज भट्टले मन्त्रालयको कार्य विभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले बताउनुभयो। बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रीपद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफै सम्हाल्नु भएको छ। यसअघि भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपाली, कृषि मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहनु भएको थियो। उनीहरूले बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका थिए। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्द प्रसाद नेउपाले, आर्थिक मामिला मन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरूङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरूङ रहनु भएको छ। स्याङ्जाको हरिनाश गाउँपालिकाका विभिन्न पसलमा प्रहरी र प्रशासनले संयुक्त बजार अनुगमन गरेका छन्। हरिनाश दुईको चिसापानी क्षेत्रमा अनुगमनका क्रममा बिना अनुमति सामग्री बिक्री गरिएको फेला पारिएको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं डीएसपी रमेश दत्त अवस्थीका अनुसार सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अवैध सामग्री नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी सहायक निरीक्षक रामबहादुर थापा समेतको टोलीले ग 5P6454 नम्बरको मोटरसाइकलबाट सामग्री बरामद गरेको हो। पालिकाको स्वीकृति नलिई बिक्रीका लागि लैजाँदै गरेका 4 बट्टा रसभरी, 5 बट्टा मिल्केक, 4 पोका तिल र 2 प्याकेट जीरा नियन्त्रणमा लिएको छ। त्यसैगरी 3 प्याकेट पाण्डा र 5 प्याकेट स्पाइसी पनि प्रहरीले फेला पारेको छ। करिब 15-16 हजार रूपियाँ बराबर केही सामग्री आवश्यक कार्यवाहीको लागि हरिनाश गाउँपालिकामा पठाइएको बताइएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गरेको छ। शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा हिजो सम्पन्न कार्य समिति बैठकले दमौली निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीका नीति ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्ण कुमार श्रेष्ठद्वारा स्थापित भोरलेली केवल बहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शंकर राज नहर्कीलाई प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार उपयुक्त समय पारेर विशेष कार्यक्रमबीच प्रदान गरिने शाखाका सचिव कृष्ण नेउपानेले जानकारी दिनुभयो। बैठकले हरितालिका तीजको अवसरमा आगामी भदौ 27 गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिका नम्बर 32 स्थित गोगन माध्यम विद्यालयलाई स्थानीय बस्नेत परिवारले 23,52,400 रूपियाँ आर्थिक सहयोग गरेको छ। तल्लो गगनगौड़ा निवासी स्वर्गीय भक्तबहादुर बस्नेतको स्मृतिमा उहाँको परिवारले बुधबार विद्यालयलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। स्वर्गीय बस्नेतकी पत्नी चिनुमाया बस्नेत सहित छोराहरू सूर्य, महेन्द्र र दिपेन्द्र बस्नेतले संयुक्त रूपमा उक्त रकम प्रदान गरेको जनाइएको छ। बुहारीहरू जानुका तारा र कविता बस्नेत तथा नाति नातिनाहरूको तर्फबाट विद्यालयका प्रधानाध्यापक किरण बाबु नेउपानेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिकालाई आफ्ना प्लेटफर्ममा लत लगाएर मानसिक स्वास्थ्यमा हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा सुल्झाउन ठूलो रकम तिर्ने सहमति गरेको छ। द न्यूयोर्क टाइम्सका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्मको प्यारेन्ट कम्पनीले अमेरिकी राज्यहरूसँग 17.1 अर्ब डलरसम्म जरिवान तिर्ने गरी सम्झौता गरेको हो। यस सम्झौतामा 47 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र अन्य अमेरिका नियन्त्रित क्षेत्र सहभागी छन्। बालबालिका तथा किशोर किशोरीलाई जसरी पनि आफ्ना प्लेटफर्ममा अडाइराख्ने, निरन्तर स्क्रिन खोल्न मन लाग्ने वा सोसियल मीडिया नहेरे केही छुटे जस्तो अनुभूति दिलाउने गरी मेटा लगायत कम्पनीले सोशल मीडिया प्लेटफर्म डिजाइन गरेको अमेरिकी राज्यहरूको आरोप छ। उनीहरूका अनुसार मेटाले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा पुगेको क्षतिको व्यवस्था गरेको थियो। खेल समाचार। कप्तान कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपाल एले अस्ट्रेलियामा चलिएको टप एण्ड टी ट्वेन्टी श्रृंखलामा लगातार दोस्रो जीत दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटरी एसीटीलाई 4 विकेटले पराजित गरेको हो। डार्विनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालका कुशलले सर्वाधिक 61 रनको योगदान गर्नुभयो। उहाँले 47 बलमा 5 चौकार, 1 छक्का प्रहार गर्नुभयो। यसैगरी पवन सराफले, अभिजित 29, मयन यादवले 21 र लोकेश बमले 12 रन बनाउनुभयो। एसीटीका जेक के ओघले 3 र जित मेहताले 2 विकेट लिनुभयो। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको योगफल तयार पारेको थियो। सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेटा भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461656।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
1: बाराही एल्युमिनियम अब युपिभीसीको साथमा।
6: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
9: कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
10: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
9: प्रोप्राइटर रोशनी श्रेष्ठ,
10: मोबाइल नम्बर 98271039066 र 98460094530।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560348081 र 98460745780।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
13: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
14: TVS साथ छ हाम्रो।
15: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न होमवर्क देखाउ त।
7: हस टीचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टीचर, मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9560633384 र 9560667988।

0: सहर सोचेको जस्तो कहाँ रहेछ र सायद मेरो गायक भन्ने सपना सपना मेरो हुन्छ होला।
1: एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पन्छी उडेर।
2: भाइ तिम्रो स्वर त गायक बन्ने जस्तै छ त।
0: सपना त मेरो पनि गायक बन्ने थियो नि, तर के गर्नु सोचे जस्तो कहाँ पूरा हुन्छ। त्यही सपना बोकेर गाउँमा एक्लै आमालाई छोडेर आए। यहाँ सहरमा आएर के गर्न, भाँडा माझ्न के गर्न, यहाँ त गायक बन्नु भन्दा पनि पेट पाल्नु ठुलो कुरा रहेछ।
2: यस्तै हो भाइ सहर।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678161487।
2: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709, मोबाइल नम्बर 98460261268,
10: 98560261268।
12: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065620209।
13: TVS साथ छ हाम्रो।
14: शुक्ला गण्डकी FM 97.6।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेल र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709, मोबाइल नम्बर 9847168268,
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिक द्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक।
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

सुनको भाव हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता फेरि शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको एएफपीले जनाएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा 171 रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपालले 41 ओभरिएको बलमा सबै विकेट गुमाएर 170 रन बनायो। नेपालले शुरूआतमा दबावको सामना गर्यो। 38 रन जोड्दा 5 विकेट गुमाएको नेपालको ब्याटिङलाई रोहित पौडेल र गुलशन झाले सम्हाल्दै 6 विकेटका लागि 59 रनको साझेदारी गरेका छन्। गुलशन र करण केसी आउट भएपछि रोहित र कप्तान सन्दीप लामिछानेले ब्याटिङ सम्हालेका थिए। रोहितले अर्धशतक बनाएका छन् भने 86 बल खेलेका रोहित समान 3 छक्का र चौका सहित 61 रन जोड्न सफल भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता, बाढ़ीका कारण सम्पर्क विहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा, हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनतर्फ पनि 558 जना बेपत्ता, इरानसँग वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: या आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्लागण्डकी 4 बनकेवा चोक।
5: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702525, मोबाइल 98560338, 98416356।
8: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको

0: अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इण्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
1: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
0: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
1: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816656187
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
4: शुद्ध सुन तथा चाँदीका गर गहना
3: छापावाला सुन चाँदीका गर गहना
4: राशि अनुसारका पत्थर
3: कम्प्युटर तौल प्रविधि
4: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
3: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811160069 9067725229
4: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087769142
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
6: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
5: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
6: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
5: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111996902
7: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
8: साथ छ हाम्रो।
9: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850603128 र 9462614726।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
9: मोबाइल नम्बर 9827109466 र 9840904543।
10: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562-62452।
12: यस्तो पङ्खा चलिरहेको देखेनौ भन्नु?
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30-324।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 96.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028228938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
14: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस्। टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309082 र 97065020।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164 34372।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
7: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ।
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै।
0: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा। रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98 058 26 466 र 98 4 67 39 839।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरिनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
16: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
15: मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
15: है ब्रिजेश ज्वेलर्स।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्तर दिनुहोस् श्री स्टील टीएनटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
3: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856602676।
6: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुरा

0: खालको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोभाइडर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745780।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: कसलाई कति बेला मन पराइन्छ थाहा हुँदो रहेनछ, अनि मन पराएको मान्छे पाउन धेरै गाह्रो रहेछ। जब कसैलाई मुटुमा सजाइन्छ आफ्नै मुटु दुख्दा पनि उनीलाई दुख्यो कि जस्तो लाग्छ। सकेसम्म जिन्दगीमा धेरै बाँच्ने रहर अनि हाँस्ने रहर कसलाई हुँदैन र तर समयले ठगेपछि मान्छेहरू न विवश हुँदो रहेछ। अनि भन्न मन लाग्छ, ए मलामीहरू हो, ए मलामीहरू हो, म मरेछु भने पनि मेरो मुटु नजलाए, यो मुटुमा मेरी मायालाई सजाएको छु, मैले साह्रै मन पराएको छु, माया टाढा भए पनि माया कडा भए पनि।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
7: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्ने घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847162068
10: 9857062068।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, सेरिजाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छप्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गङ्गोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
20: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
21: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज पन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
8: विगत लामो समयदेखि तपाईँहरूको मन सिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
14: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटपेट गर्ने व्यवस्था पनि रहेको छ
15: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
15: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
16: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
17: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
16: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
17: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
16: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला
18: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
22: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी चार, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
23: साथ छ हाम्रो।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
9: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 75 9 6, मोबाइल नम्बर 98460 61 268
12: 98560 60 268।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्षे चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050 मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
4: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412414160 र 9840078022
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
7: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
3: मोबाइल 9856005577
8: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: मुख्य खबर. बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प. नारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो. टप N20 श्रृंखलामा नेपाल एको तेस्रो हार. नेपाल खबरमा अब पूरा खबर. सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 बुँदे साझा संकल्प गरेको छ. आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्ध जनाएका हुन्. बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ. उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालो बजारी, कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने, जलवायु न्यायको मुद्दा उठाउने, अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता, पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62 वटा, धादिङमा 27, गोर्खामा 20 र सुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 वटा शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणेश अर्याललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्था बारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देश दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी 6 घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढ़ी जल मापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ बोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्रान सहितको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको महाशाखा अनुसार बिहान 8:50 स्याफुर बेसी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.55 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। लेखमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:14 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे सतह 6.57 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 छ बजेसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
7: हो। ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरियन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 0954-94-333-4-93-555

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि 2 टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वागेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो अर्थमन्त्री वागेले बाढ़ी पहिरो र डुबानमा पनि विपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो अर्थमन्त्री वागेले 2072 सालको भूकम्पपछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो विदेशको खबर कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर सफलतापूर्वक हटाइएको छ बेलायतको ब्रेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि घुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नशा र स्नायुहरूबाट कसरी बच्ने भन्ने बारेमा सल्लाह दिएको थियो चिकित्सकहरूलाई ट्युमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्युमर बढ़िरहेको पत्ता लागेको थियो शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन् अब खेल खबर एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए मलेसियाका अकिल भाइदेले 56 नासुज साकिबले 51 रन बनाए नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने दिपेन्द्र सिंह र रोहित पौडेलले 2-2 विकेट लिए यस्तै हेमन्त धामीले एक विकेट लिए यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो नेपालका रोहित पौडेलले 61 गुलशन झाले 45 रन बनाए मलेसियाका अकिल भाइदले 4 विकेट लिए पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ नेपाल ए हैदराबाद किङ्समेन एकाडेमीसँग 31 रनले पराजित भयो किङ्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो नेपाल एका कुशल भुर्तेले 66 लोकेश बमले 38 रन बनाए किङ्समेनका स्कट कुगेई लेनले र उषामा मिरले 3-3 विकेट लिए त्यसअघि टस हारेर ब्याटिङ गरेको किङ्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ नेपाल ए 5 खेलमा 4 अङ्क सहित तालिकाको 7 स्थानमा छ चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार हिजो भोटेपछि नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढी छ घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक अतिरिक्त बाढीजन्य पानीको आयतन झण्डै 2 करोड घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण र नेपालले दोस्रो अभ्यास खेल्न पनि मलेसियालाई हरायो। टप इन T20 श्रृंखलामा नेपालले एको 3 हार।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087169142।
6: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्म हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी का कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694570056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98560043952 र 98066656586।
12: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
13: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
14: TVS साथ छ हाम्रो।
2: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागंध की एफएम 97.6
1: प्रश्न होमवर्क देखाउ त
2: टीचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टीचर। मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484 मोबाइल 9856033484 र 9856067988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिन।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564144142, मोबाइल 9856023128 र 9462614726।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काप्छे? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
11: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98560-30-324।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: ओए सामान ल्याइस।
1: अँ ल्याए तर काट्न त लागेन नि।
0: होइन हल्का तसमाला मात्र हो क्या।
1: त्यसो भइदिन्छ तँलाई
0: हान्यो।
2: तेरो आमालाई भनिदिन्छु बाटोमा को केटीलाई कुरेर बस्छस् भनेर।
0: जा जा जा भन्दे म नि तेरो बाउले गरेर भनिदिन्छु नि त्यही बाटोमा को केटासँग अङ्गला मार्दै हिँड्थिस्।
1: छोटो
2: पख्तलाई।

0: والله مش مرباعي
1: عايزك اكسامنا عملي بقى ايه
2: كويتا من ريبلاي
3: एक महिना भइसक्यो यार मैले रिप्लाई गरेको कि त यस भन कि त नो म कहाँ चाहिँ कुराउन सक्छु
4: हेर आज तिमीले मेरो रिप्लाई दिनु भने नि म त ओए ब्लेडले म त कस्तो मेरो ब्लेडले हात काटिदिन्छु नि फेरि
1: काटौ

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
4: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
5: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
4: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
5: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816656187
6: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
7: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
9: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
7: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
9: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: है ब्रिजेस ज्वेलर्स
11: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705620209
12: TVS साथ छ हाम्रो
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
9: सम्पर्क 0654142121 मोबाइल 9856335921
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
12: Yamaha.
14: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
15: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
14: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
15: हाँसो होइन के भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड।

0: प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847269246, 9800528008।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
1: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
2: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
3: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9855229038 र 9800282938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 9856288587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 9855643952 र 9806656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843328811।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै।
2: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहार, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौड़ा, भित्री बजार, हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9800526466 र 9847849.

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण आज दिउँसो 4 बजीसम्म 332 जनाको मृत्यु भएको छ, जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, दादीमा 29 जना, चितवनमा 121 जना, गोर्खामा 29 जना, तनहुँमा 19 जना, नवलप्रासी पूर्वमा 74 र नवलप्रासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिएको जनाइएको छ। रसुवाको भटेकोसीमा आएको भीषण बाढ़ीको विपदपछि जोखिम अझै नटरेको र नेपालतर्फ बनेको नयाँ ताल फुट्न सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कताको चेतावनी दिएको छ। चीनिया सरकारी संचार माध्यम सीसीटीभीले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार नेपालको चुजियान खोला र पूर्पु च्याङ्गु खोला निस्किने दोभान नजिकै पहिरोको कारण नदी थुनेर ठूलो अवरोधको ताल बनेको छ। बिहिबार बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर बाहिर बग्न थालेको चीनिया अधिकारीहरूले जनाएका छन्। आगामी 3 दिनभित्र तालमा थप करिब 30 लाख घनमिटर पानी प्रवेश गर्ने अनुमान गरिएको छ र जुनसुकै बेला बाँध फुटेर तल्लो तटीय क्षेत्रमा पुनः भयानक आकस्मिक बाढ़ी आउने उच्च जोखिम रहेको छ। चिनिया जलस्रोत मन्त्रालयले उक्त अवरोधित तालको अवस्थालाई भू उपग्रह र राडर प्रविधि मार्फत नजिकबाट अनुगमन गरिएको जनाएको छ। सम्भावित बाढ़ीको गति र प्रभावबारे वैज्ञानिक गणना तथा सिमुलेशन गर्दै आपतकालीन पूर्व तयारीका लागि तथ्याङ्क विश्लेषण भइरहेको बताइएको छ। यसैबीच नेपाल तर्फबाट शुरू भएको बाढ़ी पहिरो कारण चीनको तिब्बत स्थित गाइरोङ नाकामा समेत ठूलो विनाश भएको चिनिया संचार माध्यमले जनाएका छन्। आज बिहानसम्म त्यहाँ 3 जनाको मृत्यु पुष्टि भएको छ भने 2 जनाको जीवितै उद्धार गरिएको छ। सीमा क्षेत्रमा 260 विदेशी नागरिक सहित 558 जना अझै बेपत्ता रहेको र खोजीका लागि चिनिया जनमुक्ति सेना, इन्जिनियरिङ टोली र हेलिकप्टर परिचालन गरिएको चिनिया अधिकारीहरूले बताएका छन्। नेपालतर्फ नदी थुनिएर बनेको ताल फुट्ने जोखिम उच्च रहेकोले रसुवा, नुवाको, धादिङ र चितवन लगायत त्रिशुली नदी तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाईकुण्ड दर्शन तथा भ्रमण सकेर काठमाडौँ फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो। मन्त्रालयले यात्राका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै तीर्थयात्री तथा पर्यटकलाई सावधानी अप्नाउन समेत आग्रह गरेको छ। रसुवाको भटेकोसी क्षेत्रमा हिजो बिहान आएको अचानक बाढ़ी कारण ठूलो जनधनको क्षति भएको छ। भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढ़ीमा परेर गोर्खाका कम्तीमा 57 जना बेपत्ता भएका छन्। रोजगारीसँगै तीर्थयात्राका लागि रसुवा र नुवाकोट पुगेका उनीहरू बाढ़ीपछि सम्पर्कविहीन भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार विभिन्न स्थानीय तहबाट बेपत्ता भएकाहरूको विवरण संकलन गर्ने काम भइरहेको छ। प्रारम्भिक विवरणमा करिब 51 जनाको खोजी भइरहेको भए पनि स्थानीय तहबाट प्राप्त पछिल्लो विवरण अनुसार बेपत्ताको संख्या 57 पुगेको हो। प्रहरीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा नदी किनारबाट शव तथा मानव अंग संकलन गर्ने काम समेत भइरहेको छ। बिहिबारसम्म गोर्खातर्फ मात्रै 23 वटा शव संकलन गरिएको प्रहरीले जनाएको छ। तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको जनाइएको छ। प्रहरीका अनुसार बाढ़ीले बगाएका शवका विभिन्न अंग समेत छुट्टा छुट्टै अवस्थामा भेटिएका छन्। हात, खुट्टा तथा टाउको लगायत अंग नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ। सबभन्दा धेरै पालुङटार नगरपालिकाका 31 जना बेपत्ता भएका छन्। पालुङटार 4 र 5 ठाँटी पोखरीबाट गोसाईकुण्ड यात्राका लागि गएका उनीहरू G2X1152 नम्बरको बसमा सवार रहेका थिए। बसमा 37 जना यात्रु रहेकोमा बाढ़ीका केहीले झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भए पनि 31 जनाको अवस्था अझै अज्ञात रहेको पालुङटार नगरपालिकाले जनाएको छ। लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले रसुवाको भटेकोसी नदीमा आएको भीषण बाढ़ी तथा देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। आज धुलीगुण्डमा बसेको बैठकले गरेको निर्णय अनुसार क्लबका पदाधिकारी संस्थापक र पूर्व अध्यक्षहरूबाट संकलित सो रकम दैवी प्रकोप सहायता कोषमा क्यूआर मार्फत जम्मा गरिएको अध्यक्ष सफल आलेले जानकारी दिनुभयो। क्लबले पुनर्स्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। क्लबले ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ। क्लबले राष्ट्रलाई आवश्यक परेको यस्तो संकटपूर्ण परिस्थितिमा सबै नागरिकको साथमा उभिने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने क्लबका कोषाध्यक्ष दीपक नेपालीले बताउनुभयो। कर्मचारी मात्र होइन भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लत्याएर नियुक्ति गरेको खुलेको छ। पदपूर्ति समिति र संचालक समितिले पहुँचको भरमा आफैले बनाएको कार्यविधि विपरीत अन्तमान श्रेष्ठलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको खुलेको हो। कार्यविधि विपरीत कर्मचारी छनौटपछि कागजात अध्ययनको क्रममा क्याम्पस प्रमुख श्रेष्ठ नै सेटिङको आधारमा नियुक्ति गरिएको कागजातले स्पष्ट पारेको छ। क्याम्पस सेवा व्यवस्थापन कार्यविधि 2082ले सेवा प्रवेशका लागि उमेर हद बढ़ीमा 40 वर्ष तोकेको छ। क्याम्पसको स्थायी सेवामा प्रवेशका निमित्त शिक्षक कर्मचारीको लागि बढ़ीमा 40 वर्षसम्म उमेरको हद कायम गरिएको छ। तर 40 वर्षभित्र अस्थायी सेवा प्रवेश गरिसकेकाहरूबाट स्थायी हुनको लागि यो उमेर हद लाग्ने छैन। साथै शिक्षक तथा कर्मचारीहरूको 60 वर्षमा अनिवार्य अवकाश हुनेछ कार्यविधिमा भनिएको छ। क्याम्पस प्रमुखलाई शिक्षक या कर्मचारी जे माने पनि सेवा प्रवेशमा उमेर हद 40 वर्ष तोकिएको छ। 60 वर्ष उमेर हदकै कारण पहिलाका क्याम्पस प्रमुख रमेश बहादुर अधिकारीले राइजमा बुझाएर रिटायर्ड हुनुभएको छ। त्यसपछि त्यही कार्यविधिमा उल्लेख उमेर हदको मापदण्डलाई लत्याएर भानुभक्त क्याम्पसमा 52 वर्षीय अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको हो। योभन्दा अगाडि नै भानुभक्तमा सेवा प्रवेश गरेर अहिले उहाँले नियुक्ति पाउनु भएको भने होइन। हामीलाई प्राप्त नागरिकताको प्रतिलिपि र मतदाता नामावली दुवैको विवरणमा अन्तमानको जन्ममिति 2030 साल वैशाख 22 गते उल्लेख छ। बाबुको नाम समेत एउटै छ। भानुभक्त क्याम्पसको संचालक समितिको 12 औं बैठकले 2082 फागुन अन्तिम साता चैत्र 1 गतदेखि लागू हुने गरेर अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको थियो। त्यति बेला उहाँ 52 वर्षको हुनुहुन्थ्यो। क्याम्पस प्रमुखका लागि अन्तमानसँगै हाल भानुभक्तमै सहायक प्राध्यापक रहनुभएका निरोज भट्टराई, अशोक पौडेल र श्रीकृष्ण घिमिरेले आवेदन दिनुभएको थियो। तर सबैलाई पाखा लगाएर उमेर हदको मापदण्ड नै मिचेर अन्तमानलाई क्याम्पस प्रमुख बनाइएको खुलेको छ। अन्तमानलाई क्याम्पस प्रमुख बनाउन सबभन्दा ठूलो भूमिका कर्मचारी तथा शिक्षक छनौट समितिको छ। समितिले आफ्नै हस्ताक्षरसहित पारित कार्यविधि र मापदण्डलाई कुल्चाउँदै राजनीतिक पहुँचको आधारमा अन्तमानको नाम सिफारिश गर्दा सिंगो संचालक समितिले आँखा चिम्लेर अनुमोदन गरेको हो। यसले भानुभक्तमा सेटिङको आधारमा प्राध्यापक तथा कर्मचारी नियुक्ति हुने पुष्टि गर्न सघाउँछ। विषय विज्ञको रूपमा भानुभक्त बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल ढकाल र छनौट समितिको संयोजकमा लालबहादुर श्रेष्ठ, सदस्यमा शरण सापकोटा, चोरकान्त पाण्डे सिके हुनुहुन्थ्यो। तत्कालीन नेकपा माओवादी निकट मानिने अन्तमानलाई कार्यविधि मिचेर क्याम्पस प्रमुख बनाउनलाई हालका नेकपाको नेताहरूले शक्तिको दुरूपयोग गरेका हुन्। नेकपा शुक्लागण्डकीका संयोजक रहनुभएका छनौट समितिका सदस्य शरण सापकोटासँगै अर्का सदस्य चोलाकान्त पाण्डेले जोडबल गर्दा छनौट समितिका संयोजक लालबहादुर श्रेष्ठ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ पनि सहमत हुनुभयो। छनौट समिति बाहिर रहेका नेकपाको भागभण्डामा सदस्य बनेकाहरूको जोडबल रह्यो नै। क्याम्पस प्रमुख छनौटमा यतिसम्म गरियो कि बिहान 12 बजेको लागि अन्तर्वार्ताको लागि बोलाएर साँझ 5 बजेसम्म पनि शुरू भएको थिएन। कसलाई राख्ने भनेर पहिले नै तय भएको थियो। प्रतिस्पर्धामा उत्रेका एक आवेदकले बताए रातारात अन्तमानलाई नै प्रमुख बनाउन भानुभक्तमा शक्तिको दुरूपयोग गरिरहेकाहरू लागे। प्राज्ञिक थलोमै कार्यविधि किन मिच्यो भनेर प्रतिक्रिया लिन पदपूर्ति समितिका संयोजक लालबहादुर श्रेष्ठलाई फोन गर्दा उहाँ सम्पर्कमै आउनु भएन। समाचारमा प्रतिक्रिया लिन फोन गरेको भनेर म्यासेज गर्दा म बाहिर छु, अलि भीड़भाड़मा उहाँले जवाब फर्काउनुभयो। त्यसको भोलिपल्ट फोन गर्दा उहाँले फोन उठाउनु भएन। अर्का छनौट समिति सदस्य शरण सापकोटालाई कर्मचारी छनौटको कार्यविधि छनौट अर्का सदस्य शरण सापकोटालाई कर्मचारी छनौटको कार्यविधिबारे प्रश्न गर्दा केही थाहा नभएको बताउनु भयो। मलाई केही थाहा छैन कुनै विषयमा पनि, उहाँले भन्नुभयो। म सबै छनौटमा बसेका छु, ठिक छ, आवश्यक परेछ भने यसको उत्तर ठाउँमा दिउँला, उहाँले धम्कीको शैलीमा प्रतिक्रिया दिनुभयो। आउनुहोस्, कहाँ बसेर के उत्तर दिने हो, म तयार छु। क्याम्पस प्रमुख छनौट समितिका अर्का सदस्य चोलाकान्त पाण्डेले संवाददाताले पहिचान दिएपछि भने म क्लासमा छु, सकेर फोन गर्छु, समाचार तयार पार्दछ, उहाँको जवाफी फोन आएको छैन। विषय विज्ञ कमल ढकालसँग भने सम्पर्क हुन सकेको छैन। भानुभक्त बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठले प्रश्न गर्नेहरूलाई भन्नुभएको छ, कार्यविधि नभएको कलेजमा कार्यविधि निर्माण गरी पालना गर्ने सन्दर्भमा एक इन्च पछि हट्ने कुरा छैन। बिहिबार बिहान क्याम्पस संचालक समितिको बैठक बसेको थियो, त्यहाँ पनि अध्यक्ष श्रेष्ठले कार्यविधि मिचेर काम नभएको जिकिर गरेको सहभागी एक संचालक समिति सदस्यले बताएका छन्। पञ्चमणि देव मावि युवा रेडका सर्कलले सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोकथामका लागि सचेतनामूलक कार्यक्रम गरेको छ। शुक्ला गण्डी चार दुलीगढ़ामा रहेको सो विद्यालयले 100 मिटर वरपर सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरण नगर्न सचेतना जगाउँदै प्ले कार्ड सहित बिहिबार आज विद्यालय वरपर परिक्रमा गरेका हुन्। स्थानीय सरकार संचालन ऐन 2074 तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 अनुसार विद्यालय, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायत सार्वजनिक संस्थाबाट कम्तीमा 100 मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने कानूनी व्यवस्था छ। विद्यालयको 100 मिटर वरपर मदिराजन्य सुर्तीजन्य पदार्थको बिक्री वितरण र विद्यार्थीलाई यस्ता पदार्थ बिक्री नगर्न आग्रह गरिएको विद्यालयका प्रधान अध्यापक विमल जोजीज्यूले बताउनुभयो। सचेतनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचोत्राका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले मदिराजन्य पदार्थकै कारण समाजमा अपराधजन्य घटना हुन सक्ने बताउँदै यस्ता अभियानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। जुनियर रेडक्रस सर्कल अध्यक्ष युनिका खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक नायक शिवराज पाठकले गर्नुभएको थियो। अवस्था हामीलाई यति जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
6: मोबाइल 9560055770।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077778।
12: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
11: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
14: मिलन विछोड गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
15: सुख दुःखका बिताउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबार देखि बिहीबार सम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरू चाहिँ राख्ने दिन है। तपाईँको लागि मिठा मिठा भाकाहरू चाहिँ मैले लिएर उपस्थित भएको छु, तिनै भाका सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। र हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको 5 दिन छुट्टै दिन छुट्टै श्रृंखला त छँदै नै छ र अब श्रृंखलाको बारेमा त बताइ नै हाले होइन। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरिनी टार वडा कार्यालयको अगाडि। यदि तपाईँ गहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ र नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई है। प्रोप्राइटर हुनुहुन्छ भक्त कुमार रामदाम र त्यहाँ गएर आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिनुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूपमा राख्दैछु भाका पिरती लाम्भन्छे बोलको दीपक दाहाल, त्यस्तै गरी समीक्षा अधिकार रहेको छ आवाज भने लय रहेको छ गोविन्द पंगेनीको, शब्द रहेको छ वीरेन्द्र ढकालको। यति बेला भने यो भाका स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो निकै नै सुमधुर भाका यहाँहरूको माझमा मैले राखिसके। यति बेला भने अर्को भाकालाई कार्यक्रममा राख्दैछु, जसमा आवाज रहेको छ अञ्जना गुरूङ, त्यसै गरी मिलन लामाको भने लय र शब्द रहेको छ मिलन लामाको। बन्दको पिलाई बोलको गीत चाहिँ रहेको छ यति बेला भने, यो गीत स्वीकार्नु सैदा।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बन्दको फिदाई बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। क्यारे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि अर्को भाकालाई म कार्यक्रममा राख्दैछु। भाका रहेको छ मोरे सैया बलको भाका है, जसमा आवाज रहेको छ सुशीला गौतम, त्यस्तै गरी खेम सेन्चुरीको लय रहेको छ, खेम सेन्चुरीको भन्ने शब्द रहेको छ नेत्र अर्यालको। यति बेला भने यो भाका स्वीकार जानुहोस्, भाकासँगै जान्छु म छोटो।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9856033878, 9841656558।
10: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
11: TVS साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
13: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ बाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ र सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामदान संसारी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साफवेयर गर्न चाहनुहुन्छ, त्यस्तै गरी तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसारी पसललाई। यो पसल रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु आँखी झ्याल बोलको भाका, जसमा आवाज रहेको छ भोजराज काफे, त्यस्तै गरी बिन्दु बिस्तीको लय र शब्द रहेको छ भोजराज काफे र डीआर खेतराज दाहालको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने आखी झ्याल बलको यो भाका मैले राखिसकेँ र यति बेला भने तपाईँ सम्पूर्णको लागि अब यो भाका त थिँदै नै थियो के अरे, अब भाकाहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि झ्याप छौकी साइलो दाइबोलको निता सुनार, त्यस्तै गरी खेम सेन्चुरीको आवाजमा सजिएको लय खेम सेन्चुरीको र शब्द रमेश विजीको रहेको यो भाका राख्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपाइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट म सुबिना विदा भए। सुन्दै गर्नुहोला सुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: बाबाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
1: 98560268।
4: शुक्ला गण्डकी टाइम चेक,
1: यति बेला साँझको ठिक 6 बज्यो।
5: भोटेपछि बाढ़ी पछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई, आवश्यकता अनुसार सहयोग गर्न तयार।
6: र टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार।
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
8: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
1: एनबीएल अटो लोन,
9: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा हिजो बिहान अचानक आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 332 जना पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 29 जना, चितवनमा 121 जना, गोर्खामा 29 जना, तनहुमा 19 जना, नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको संख्या 910 जना पुगेको जनाएको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक र 72 जना सुरक्षाकर्मी हुन्। अहिलेसम्म 351 जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाएका शव व्यवस्थापनमा समस्या भइरहेको छ। चितवनको नदी तटीय क्षेत्रहरूमा शव भेटिने क्रम बढ़दै गएपछि शव व्यवस्थापनमा समस्या भएको र भरतपुरको एउटा सरकारी कार्यालयमा 250 शव अट्ने गरी व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। नदी तटीय क्षेत्रबाट संकलन गरी ल्याएको शवलाई पखालेर पहिचान गर्न सकिने गरी राख्ने गरिएको छ। शवको फोटो खिचेर राख्ने व्यवस्था मिलाएको र परिवारले फोटोका आधारमा पहिचान गर्नेछन्। पहिचान हुन नसके डीएनए परीक्षणबाट पहिचान गरिनेछ। चितवन प्रहरीका अनुसार झण्डै 40% क्षेत्र विस्तृत अवस्थामा रहेका कारण पहिचान खुल्न सक्ने अवस्थामा छैन। पीड़ित परिवारले विपद सहायता कक्षमा गएर शव भए नभएको निर्कुल गरेपछि प्रक्रिया पूरा गरेर शव दिइन्छ। शव खोज्न पुग्ने आफन्तहरूको सहजताका लागि शव गृहको छेउमा हेल्प डेस्क स्थापना गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
6: सरकारले बाढ़ीपछिको उद्धार, राहत, स्वास्थ्य उपचार, संचार, विद्युत पुनर्स्थापना, यातायात तथा क्षति मूल्याङ्कनदेखि विपत्ता र मृतकको विवरण सार्वजनिक गर्नेसम्मका कामलाई तीव्रता दिन 12 छुट्टा छुट्टी टोली परिचालन गरेको छ। गृह मन्त्रालयले समन्वय गरेर विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका अधिकारी सम्मिलित टोलीले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम अघि बढ़ाइरहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सरकारले रसुवा बाढ़ी सम्बन्धी परिचालन समिति नाममा टोली गठन गरेको हो। खोजी, उद्धार तथा राहतका लागि नेपाली सेनाको नेतृत्वमा टोली गठन गरिएको छ। सम्पर्कविहीन परिवारको खोजी र सहायताका लागि गृह मन्त्रालयका सहसचिव लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली गठन भएको छ। राहत व्यवस्थापन गृह मन्त्रालयका शाखा अधिकृत निरञ्जन प्रकाश निरौलाको नेतृत्वमा टोली बनेको छ। इमर्जेन्सी कम्युनिकेशनमा संचार मन्त्रालयका सहसचिव गौरव गिरीको नेतृत्वको टोली छ। विद्युत पुनर्स्थापना र ब्याकअप पावर टीममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मोहन साक्यको नेतृत्वमा टोली बनाइएको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर हेमन्त चन्द्र ओझाको नेतृत्वमा आकस्मिक स्वास्थ्य र मेडिकल रेस्पोन्सको लागि टोली गठन भएको छ। अन्तर्राष्ट्रिय सहायता तथा डोनर समन्वयका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालको नेतृत्वमा टोली बनेको छ। यातायात र कनेक्टिभिटीका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीको नेतृत्वमा टोली गठन भएको छ। विमानस्थल समन्वयका लागि क्यानका महानिर्देशक मुकेश डंगोलको नेतृत्वमा टोली परिचालन गरिएको छ। त्यस्तै सकुशल उद्धार गरिएका बेपत्ता तथा मृतकहरूको नाम सार्वजनिक गर्ने टोली गृह मन्त्रालयका फडिन्द्र पौडेलको नेतृत्वमा रहेको छ।
5: यसैबीच सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 मुदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको नाममा गैर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रति प्रधान नगरी सहकारीको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
6: हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउँदै नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु च्याङपो नदीको संगम नजिकै एउटा ताल बनेको हो। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र पुरेपु खोला सीमापारी आपसमा मिसिन्छन्। तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी त्रिशुली नदीको मुख्य माथिल्लो शाखा हो। नयाँ बनेको तालको पानीको मात्रा आज बिहानसम्म 20 लाख घनमिटर अनुमान गरिएको र ताल पहिले नै भरिएको चिनिया पक्षले जनाएको छ। आउँदा 3 दिनभित्र तालमा थप 30 लाख घनमिटर पानी भित्रने अनुमान छ। यसले गर्दा ताल फुट्ने उच्च जोखिम देखिएको चिनिया सरकारी संचार माध्यम सीसीटीभीले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपतकालीन उद्धार प्रयासका लागि सहयोग प्रदान गर्न बाढ़ी सिमुलेशन र विश्लेषणहरू गरिरहेको खबरमा उल्लेख छ।
5: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बासिन्दा बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रका बासिन्दाको भोगाईसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
12: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333-493-555।
11: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
17: पैसा माछा शक्ति, पैसा माछा सहारा।
11: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
17: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
11: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
17: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
11: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
17: इतिहास गाथा र कथा गाँठका कुरा,
11: गाँठका कुरा।
17: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिजो भोटेकोशीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो, 910 जना अझै सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा, बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, भोटेकोशीको माथि नयाँ बनेको ताल फुट्न सक्ने भएकोले सावधानी अपनाउन सरकारको आग्रह लगायतका खबर प्रस्तुत गरे।
6: अब बाँकी खबर, भोटेकोशी बाढ़ीपछि राहत संकलन र वितरणमा अनियमितता रोक्न सरकारले एकद्वार प्रणाली लागू गरेको छ। नगद तथा जिन्सी सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा तोकिएका सरकारी केन्द्र मार्फत संकलन गरिनेछ। विदेशबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा तथा स्वदेशी सामग्री नुवाकोट र धादिङका नेपाली सेनाको ब्यारेकमा बुझाउनु पर्नेछ। निजी व्यक्ति वा संस्थालाई स्वतन्त्र रूपमा राहत वा नगद संकलन गर्न अनुमति छैन। सरकारले संकलित सहायता कर्मचारी प्रशासन सुरक्षा निकाय तथा प्रदेश र पालिका सरकार मार्फत प्रभावितसम्म पुर्याउने जनाएको छ। विदेशबाट राहत रकम पठाउँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका तोकिएका बैंक खाता मात्र प्रयोग गर्न सकिनेछ।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र डुबानमा परिबेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। यसैबीच नेपालको बाढ़ी प्रभावितका लागि बेलायत सरकारले 5 मिलियन पाउण्ड अर्थात झण्डै 1 अर्ब रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री एनडी बर्नहामले बाढ़ीले नेपालमा पुर्याएको क्षतिलाई हृदय विदारक भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने बताउनु भएको हो।
6: ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ी प्रभावित परिवारको उद्धार राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। त्यस्तै नेपाल लेयर्स कुखुरापालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ। यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने जनाएको छ। कलाकार द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ। त्यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
5: यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत उद्धार र प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सरकारी कर्मचारीहरूले 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको सचिव स्तरको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निकालिएको विज्ञप्तिमा विपदबाट भएको जनधनको क्षति तथा पुनर्स्थापनाका लागि शुरू स्किल तलबको 2 दिनको श्रेणीविहीन कर्मचारीहरूले त्यस्तै राजपत्र अनंकित वा त्योभन्दा त्यो सरहका कर्मचारीले 5 दिनको राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा त्यो सरहका कर्मचारीबाट 7 दिनको र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणी कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको तलब मासिक तलब भुक्तानी गर्दा नै कट्टा गर्ने निर्णय भएको हो।
6: नेपाल राष्ट्र बैंकले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबार तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने घोषणा गरेको छ। बाढ़ी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई जारी गरिएको निर्देशन अनुसार मोबाइल बैंकिङ वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खोलेको छ।
5: बाढ़ीका कारण प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ। बाढ़ीले धेरै क्षति गरेको रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 2 को अहिलेको अवस्थाबारे जानकारी दिँदै कार्यपालिका सदस्य पेमा दोर्जे घले
16: सबै दोस्तो छ, केही छैन। त्यो जङ्गलतिर बागेको मान्छेहरू कतिजना भोकै छ होला, अब मरेको त अब मरे ठिकै छ, त्यहाँभित्र छ होला। अब त्यो बाँकेको मान्छेहरूले खाना पिना छैन होला, अब कोही सम्पर्कमा छैन। अब सम्पर्क बिनै भयो, बाबुसँग भन्यो, अहिलेसम्म सम्पर्कै आए छैन हामीसँग। एउटा हेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाने पिना छ, केही छैन। अब हेली लगेर तपाईँहरूले त्यहाँ माथि टिमोरे भन्दा माथिनिर जङ्गलनिर हेर्न गयो भने त्यहाँनिर मान्छे कति हुन्छ? अब सडकमै भयो नि त, हामी त दोस्त छ, हामी घर छैन, बिचोक छ, हामी लास पाइने हेर्नु पर्यो नि त, हामीले देख्नु पर्यो।
5: यस्तै नुवाकोटको विदुर नगरपालिकामा पनि ठूलो क्षति पुगेको छ। अहिले विदुर नगरपालिकामा उद्धार कार्य कसरी चलिरहेको छ त? उपमेयर प्रभाव ओगटी
18: सुरक्षित ठाउँमा जानुभएको, तर घरहरू केही पनि नभएकोहरूको उद्धार गर्ने गरेर यहाँ अहिले पोलिसी बन्दैछ। हेलिकप्टरहरू बारीका पानी अलिक बढी सिफ्ट गर्ने भनिन्छ। फिल्डबाट गएर गर्ने अरू कार्यहरू चाहिँ हामीले गर्न सकेका छैनौँ। जस्तै स्कुल गएका बच्चाहरूलाई स्कुलमा होल्ड गरेको छ वारिपारीको कारणले, होइन, उहाँहरूलाई वारिपारी गर्ने गरेर विभिन्न लटमा चलाएर चाहिँ बच्चाहरूलाई चाहिँ वारिपारी गर्ने, घरमा पुर्याउने भन्ने टार्गेट गरिएको छ। अहिले सेनाको क्याम्पभित्र पनि काठमाडौँ तहको उपचारहरू गइरहेको छ, नसक्नेहरूलाई काठमाडौँ पनि पठाइएको छ। यो ढङ्गले चाहिँ मिलाइएको छ, जति पनि भइरहेको छ हेलिकप्टरको मार्फत भइरहेको छ, होइन, जब जति फिल्डको डिमान्ड हो त्यो अनुसारको पुग्दो रहेछ होइन, तालिमका प्रदेशी भन्छ जनशक्ति जस्तो बिसजना सेना, बिसजना प्रहरी, बिसजना संयन्त्र पठाइदिनु भने त्यहाँका स्थानीय पनि मिलेर त्यो हिलो पन्छाउनु, त्यहाँभित्र चाहिँ कोही नागरिकहरू फसिराख्नु भएको छ कि त्यस्तो खालको पोलिसी चाहिँ बन्न ढिलो भइरहेको छ।
5: नुवाकोटकै विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत 1643 जना विद्यार्थीको ज्यान समयमै विद्यालय खाली गराइसकेकाले जोगिएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढ़ी आउनुभन्दा 15 मिनट अघि विद्यालय खाली गर्न निर्देशन दिएको थियो। विद्यार्थीहरूलाई अभिभावकको जिम्मा लगाइसकेपछि पनि केही विद्यार्थी भने अझै सम्पर्कविहीन रहेका उहाँले बताउनुभयो।
19: विद्यालय भएको ठाउँ खोलो हिँडिरहेको छ, यसो माथिबाट हेर्दाखेरि एकजना कारले सहयोगी चाहिँ मिसिङ भएको भन्ने मैले बुझेको छु। निमावी सामाजिक शिक्षक सन्तोष परियार भन्ने चाहिँ मिसिङ भएको बुझेको छु मैले। स्कुलभित्र चाहिँ अरू विद्यार्थी चाहिँ कोही पनि थिएनन्, हिजो 100 जना जति मसँगै थिए। अब अभिभावकहरूलाई जिम्मा लाउँदा लाउँदै अहिले चाहिँ त्यही 30-35 जना विद्यार्थी छन्। अब विद्यार्थीहरू अलिअलि मिसिङ हुनुहुन्छ, जसको घर चाहिँ त्यसले बजार छ नि, बजार पनि खण्डर भएको छ। अब अभिभावक पनि मिसिङ भएको, बच्चा पनि मिसिङ भएको, त्यो पनि अब सम्पर्कमा आउँदैन नि त। हिँड्दै गर्दाखेरि पुलको छेउछाउतिर मिसिङ भएको भन्ने पनि अलिअलि सुन्नमा आएको छ।
5: त्रिशुलीमा आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिकामा पनि ठूलो क्षति गरेको छ। गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार अहिले उद्धारको काम भइरहे पनि चुनौतीपूर्ण रहेको छ।
20: पृथ्वी राजमार्गको बैरेनी खण्ड अवरुद्ध, त्यो चाहिँ खोलाउने क्रम जारी छ। हामीले एउटा सेल्टर चाहिँ स्थापना गरेका छौँ, उहाँहरूलाई चाहिँ हामीले त्यो सेल्टरमा अब कति दिन हुन्छ खानपिनको लागि र बस्नको लागि न्यूनतम आवश्यकता चाहिँ व्यवस्था गरेका छौँ। 32-42 घर पूर्ण क्षति नै देखिन्छ। खोस्रे टारको पुल बगाएको पक्की पुल। अब नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय स्वयंसेवक लगायत हामी स्थानीय तहको कर्मचारी सबै आफूले भ्याएसम्म लागिरहेका छन् सर। अब 4 नम्बर वडामा पनि पुग्न पाएको छैन। अब मेन राहत नै हो सर, अब बिहान मान्यजी आउनु भएको थियो, त्यो कुरामा पनि सफल भएको, सामान्य सहजीकरण भइरहेछ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चिनिया प्रधानमन्त्री ली छियान नेपालको सीमा क्षेत्र केरूङमा आएर बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। उहाँ नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गरेको छ। काठमाडौँमा रहेको चिनिया दूतावासका अनुसार झण्डै 100 चिनिया नागरिकहरू नेपाल क्षेत्रमा हराइरहेका छन्। यस्तै चीनतर्फ बाढ़ीमा परेर 3 ज्यान गएको र 588 बेपत्ता भएका चिनिया दूतावासले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालयले भोटेकोशी बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बाढ़ीका कारण चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिँदै नेपालसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। नेपालको आवश्यकता अनुसार चीन आपतकालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि चीनले जनाएको छ।
4: भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको बाढ़ीबाट आफ्नो देशका 288 नागरिक सम्पर्कविहीन रहेका जनाएको छ। नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्कविहीन विदेशी पर्यटकको हरूमध्ये 178 भारतीय भएको जानकारी गराएकोमा भारतले 288 बेपत्ता रहेका जनाएको हो। नेपालमा सम्पर्कविहीन भएका धेरै सो भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसुवा हुँदै तिब्बततिर जाने क्रममा थिए।
5: भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणमा रसुवाका 5, नुवाकोटको 7 विद्यालय र धादिङका 8 विद्यालय पूर्ण आंशिक र सामान्य क्षति भएका छन्। धेरैजसो विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो, बालुवा र माटोले पुरिए क्षति पुगेका मध्ये धेरैजसो सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेका छन्। नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्कविहीन रहेको जनाएको छ।
4: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यात्रुवाहक तथा मालवाहक गाड़ीमा व्यापक क्षति हुनका साथै चालक, सहचालक र गाड़ीका मजदूर समेत सम्पर्कविहीन रहेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक गाड़ीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। प्रारम्भिक विवरण अनुसार अरण्यको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अज्ञात छ। उहाँका अनुसार यस्तै यात्रु बोकेका नमस्ते पासाङ लमु यातायात कम्पनी प्रणालीका 15 गाड़ी सम्पर्कविहीन छन्। यी संख्या पर्यटक घुमाउने कम्पनीहरूले प्रयोग गर्ने गाड़ीभन्दा बाहेक हुन्। यस्ता कम्पनीहरूले गोसाईकुण्डा तथा मानसरोवरका लागि यात्रु लैजाँदै गर्दा अरू थुप्रै गाड़ी परेका अनुमान छ।
5: नेपाल विद्युत प्राधिकरणले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ। प्राधिकरणका सदस्य अंशु किरण साईका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार नुवाकोटमा खरानीटार, समुन्द्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सञ्चालन आइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मलेकु, गजुरी र मुगलिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको हकमा भने अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आउँदो हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको जनाएको छ।
4: सरकारले रसुवा बाढ़ीबाट प्रभावित 15 पालिकालाई उद्धार राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ। प्रभावित 15 पालिकालाई संकटग्रस्त क्षेत्रमा घोषणा गरेर उद्धार खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड़ दिने उहाँको भनाई छ। विद्युत, दूरसंचार तथा संचार टावर, सड़क र खानेपानी लगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मरमत तथा पुनर्स्थापना गर्ने उहाँले बताउनुभयो। त्यससँगै स्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापना काम अघि बढ़ाइने उहाँको भनाइ छ। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई 1-1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ बुधबार हिजो नै रकम जिल्लामा पठाएको उहाँले बताउनुभयो। रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत आवश्यकता अनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यार्जन गरेको पनि उहाँले बताउनुभयो। सरकारले रसुवा, नुवाकोट र धादिङका पालिकालाई 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्स मेन्स एकाडेमीसँग 31 रनले पराजित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। नेपाल एका नारायण जोशीले 2 विकेट लिए। अब नेपाल एले लीग चरणमा 1 खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंकसहित तालिकाको 7 स्थानमा छ।
4: र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछि आएको मलेसियाले 40 ओभर 1 बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर 1 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि

0: राहत कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई, आवश्यकता अनुसार सहयोग गर्न तयार।
1: र टप इन टी20 क्रिकेट श्रृंखलामा नेपाल एको तेस्रो हार।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
13: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी 6 खैरेनी टार तनहु।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
13: मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी, मोबाइल नंबर 98560309 र 97065020209।
11: TVS साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694057056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।
7: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4थो वार्षिक साधारण सभा तथा 3रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यस्तै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ।
8: सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: Yamaha।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614157 तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: रसुवाबाड़ीमा मृत्यु हुनेको संख्या 359 पुग्यो। गोसाईकुण्डबाट काठमाडौँ फर्कदा समुद्र टार रूट प्रयोग गर्न सरकारको आग्रह। रसुवाबाड़ीको मुहान क्षेत्रमा फेरि नदी थुने र ताल बन्यो, फुट्ने जोखिमको चेतावनी। बाढ़ीमा बगेर आएको शवबाट सुन निकाल्ने दुईजना चितवनमा पक्राउ। लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनद्वारा बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार र राहतका लागि 55,555 रूपियाँ सहयोग। पञ्चमुनि देव मावि युवा रेडका सर्कलद्वारा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोकथामका लागि सचेतनामूलक कार्यक्रम। भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लट्याएर नियुक्ति गरेको खुलासा। र टप इन T20 श्रृंखलामा नेपाल एको तेस्रो हार। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण 5 बजेसम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको छ। रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33 जना, चितवनमा 132 जना, गोर्खामा 33 जना, तनहुँमा 22 जना, नवलप्रासी पूर्वमा 82 र नवलप्रासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिएको जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका विभिन्न 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार बुधबार आएको बाढ़ीपछि उनीहरू सम्पर्कमा आउन सकेका छैनन्। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोडका 76 जना कर्मचारी सम्पर्कविहीन रहेको इपानले जनाएको छ, जसमध्ये आधा नेपाली र आधा विदेशी छन्। आयोजनाको प्रबन्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका 11 जना कर्मचारी सम्पर्कविहीन छन्। यीमध्ये आयोजनामा कार्यरत 8 जना कोरियन नागरिक छन्। आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेबीएस जेबीका 7 जना पनि सम्पर्कविहीन छन्। इपानका अनुसार आयोजनामा कार्यरत 12 जना हेड ओक्स क्षेत्रमा र 200 जना बढ़ी विद्युत गृह पावर हाउस क्षेत्रमा उद्धारको पर्खाइमा छन्। आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भने अपुष्ट खबर छ, इपानले विज्ञप्तिमा भनेको छ। त्यसैगरी रसुवागढी 111 मेगावाट आयोजनामा कार्यरत 51 जना कर्मचारी सम्पर्कविहीन छन्। टिमुरेमा 3 जनाले अग्लो ठाउँमा उक्लेर ज्यान जोगाएका छन्। कसैसँग पनि संचार सम्पर्क हुन सकेको छैन। मैलुङखोला 5 मेगावाट आयोजनाको विद्युत गृहमा कार्यरत 8 जना कर्मचारी सम्पर्कविहीन छन्। त्यसैगरी सोही बाढ़ी कारण लाङटाङ खोला 20 मेगावाट आयोजनामा सुरुङमा थुनिएर सम्पर्कविहीन भएका 60 जना, 25 जना स्टाफ र 35 जना कामदारसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। अहिलेसम्म सबैको अवस्था अज्ञात रहेको जनाइएको छ। रसुवा बाढ़ीको मुहान क्षेत्र तिब्बतमा नदी थुनिएर फेरि ताल बनेको छ। सरकारको बाढ़ी पूर्वानुमान महाशाखाले हिजो बाढ़ी उत्पन्न भएको क्षेत्रमा नदी थुनिएर ताल बनेकाले फुट्ने जोखिम रहेको विशेष सूचना मार्फत जानकारी दिएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार भाद्र 10 बाढ़ी सिर्जना भएको स्थानमा नदी थुनेर ताल बनेको महाशाखाले जनाएको छ। उक्त ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा पाइएको छ। अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अप्नाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट अत्याधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज दिउँसो काठमाडौँ फर्कनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित आज बिहान 9:30 बजे सड़क मार्ग हुँदै नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित बस्तीहरूको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थामा पुगेर घाइतेहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। काठमाडौँ फर्कनु अघि प्रधानमन्त्री शाहले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिसँग प्रभावित क्षेत्रमै समीक्षा बैठक गर्नुभएको थियो। बैठकमा उहाँले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरूद्ध सड़क तथा क्षतिग्रस्त पूर्वाधारहरू शीघ्र संचालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापना कामलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा लगिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा लगिएको छ। चितवनमा भेटेका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकेपछि पोखरा ल्याउन लागिएको बताइएको छ। बुधबार बेलुका तनहुँको आँबुखरी चारदेखि देवघाटसम्मको त्रिशुली नदी क्षेत्रमा फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा लगिएको जनाइएको छ। आँबुखरीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढ़ाइएको तनहुँ प्रहरीले बताएको छ। यसैबीच भुटेकोशी बाढ़ी कारण सम्पर्कविहीन भएका रसुवाको माथिल्लो त्रिशुली एकका 31 जना नेपाली सेनाको सम्पर्कमा आएका छन्। निर्माणधीन 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको कर्मचारी क्याम्पबाट 31 जना सम्पर्कमा आएका हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय स्रोतका अनुसार सम्पर्कमा आएका मध्ये 7 जनाको उद्धार भइसकेको छ। अर्को लटमा उद्धार गर्नका लागि नेपाली सेनाको हेलिकप्टर गइसकेको बताइएको छ। यस आयोजनामा काम गर्ने हालसम्म 76 जना सम्पर्कविहीन भएको विवरण आफन्तले गराएका छन्। बेपत्तारको खोजी जारी रहेको समेत मन्त्रालय स्रोतले बताएको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गरेको दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। चितवन प्रहरी बाढ़ीले बगाएर ल्याएको मृतकको शवको कानमा लगाएको सुनको मुद्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको हो। भाइरल भिडियोको आधारमा अनुसन्धान अघि बढ़ाएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्राकृतिक विपत्ति कारण रसुवाको गोसाईकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकहरूलाई सुरक्षित रूपमा काठमाडौँ फर्कनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले आग्रह गरेको छ। रसुवाको दुन्चेतर्फको नियमित पदमार्ग अहिले जोखिमपूर्ण र विपद प्रभावित क्षेत्रमा पर्ने भएकोले सुरक्षित मार्गका रूपमा नुवाकोटको समुद्र टार रोडलाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो। गोसाईकुण्डबाट काठमाडौँ फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी तालु र सिसिपु हुँदै ज्ञान खेती र समुद्र टारको बाटो प्रयोग गर्न सक्नेछन्। अहिलेको लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ। सूचना तथा संचार मन्त्रालयले भोटेकोशी बाढ़ीको घटनामा अपुष्ट सूचना तस्वीर र श्रव्य दृश्य सामग्री प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकोले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयले विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ। भारतले अहिलेसम्म 2 जहाजबाट मानवीय सहायता पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीन जयसवालका अनुसार पहिलो जहाज बुधबार राति 8:30 बजे 10 टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको थियो। दोस्रो जहाज 37.5 टन राहत सामग्री लिएर आज बिहान काठमाडौँ आएको उहाँले भन्नुभएको छ। पहिलो जहाजमा कम्बल, सोलर ल्याम्प, औषधि, हाइजिन किट्स, टेन्ट लगायत राहत सामग्री छन्। दोस्रो जहाजमा 28.5 टन कम्बल, टेन्ट, सोलर ल्याम्प, पम्प, किचन सेट, 8 टन औषधि र 1 टन खाने पिउने सामान रहेको उहाँले भन्नुभएको छ। दुवै जहाजबाट 27.5 टन अत्यावश्यकीय राहत सामग्री नेपाल ल्याइएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। यसबाहेक पनि भारत हरसम्भव मानवीय सहायता गर्न तयार रहेको उहाँले बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सड़क सम्पर्क टुटेको, त्यसको कमी भएकाले बेली ब्रिजको आवश्यकता र माग पूरा गर्ने कोशिश पनि गरिने उहाँले भन्नुभएको छ। नेपाल पक्षबाट माग भएअनुसार सहायता गरिने उहाँले उल्लेख गर्नुभयो। सरकारले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितहरूको राहत तथा पुनर्स्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको 2-10 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 36 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा मुख्य सचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन बैठक डाकेपछि यस्तो निर्णय गरिएको हो। बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचार गर्न र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ। विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित र सफा हुनुपर्ने, व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्नुपर्ने तथा महिला, बालबालिका र वृद्ध वृद्धलाई विशेष सुरक्षा र सम्मानका साथ राख्न प्रधानमन्त्रीले आदेश दिनुभएको छ। लायन्स क्लब अफ तनहुँ शुक्लाबन्देगी टाउनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। आज दुलीगुडा बसेको बैठकले गरेको निर्णय अनुसार क्लबका पदाधिकारी संस्थापक र पूर्व अध्यक्षहरूबाट संकलित सो रकम दैवी प्रकोप सहायता कोषमा क्यूआर मार्फत जम्मा गरिएको अध्यक्ष सफल आलेले जानकारी दिनुभयो। क्लबले पुनर्स्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। क्लबले ज्यान गुमानीहरूप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ। राष्ट्रलाई आवश्यक परेको यस्तो संकटपूर्ण परिस्थितिमा सधैँ नागरिकको साथमा उभिने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने क्लबका कोषाध्यक्ष दीपक नेपालीले बताउनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856020630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
17: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
17: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168। चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
17: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
17: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
17: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816056187।
15: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 9856035921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
21: मोबाइल 9856043952 र 9806656586।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
25: तप
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: बाकी समाचार। रसुवा स्थित लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारका आफ्नो तत्काल उद्धार गर्न आग्रह गरेका छन्। लाङटाङ खोला किनारमा 18 जना कामदार अल्पत्र अवस्थामा परेका छन्। उनीहरूले टेलिफोन मार्फत सम्पर्क गरी उद्धारको पहल गरिदिने योजना गरेका छन्। कामदार नरेन्द्र रतोजीका अनुसार सुरुङभित्र 4 घण्टासम्म फँसेर निकालेका 8 जना कामदार गम्भीर घाइते भएका छन्। घाइतेको टाउको तथा जिउभरि चोटपटक लागेको, अत्याधिक रक्तस्राव भएको र खुट्टासम्म टेक्न नसक्ने अवस्था रहेको जानकारी उहाँले दिनुभयो। आकाशमा हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरे पनि उद्धार हुन नसकेको उहाँले गुनासो गर्नुभयो। अघिल्लो दिनै उद्धारको आश्वासन पाए पनि अहिलेसम्म उद्धार टोली नपुगेको उहाँको भनाइ छ। तत्कालका लागि यहाँहरूसँग खानेकुराको व्यवस्था भए पनि घाइतेको ज्यान जोगाउन र अन्यको सुरक्षाका लागि छिटोभन्दा छिटो उद्धारको पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया लगायत गतिविधि रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा दुवै रिटमाथि भएको सुनाईपछि निवेदकको माग बमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो। कर्मचारी मात्र होइन, भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लत्याएर नियुक्ति गरेको खुलेको छ। पदपूर्ति समिति र संचालक समितिले पहुँचको भरमा आफैले बनाएको कार्यविधि विपरीत अन्तमान श्रेष्ठलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको खुलेको हो। कार्यविधि विपरीत कर्मचारी छनौटपछि कागजात अध्ययनको क्रममा क्याम्पस प्रमुख श्रेष्ठ नै सेटिङको आधारमा नियुक्ति गरिएको कागजातले स्पष्ट पारेको छ। क्याम्पस सेवा व्यवस्थापन कार्यविधि 2082 सेवा प्रवेशका लागि उमेर हद बढ़ीमा 40 वर्ष तोकेको छ। क्याम्पसको स्थायी सेवामा प्रवेशका निम्ति शिक्षक कर्मचारीको लागि बढ़ीमा 40 वर्षसम्म उमेरको हद कायम गरिएको छ। तर 40 वर्षभित्र अस्थायी सेवा प्रवेश गरिसकेकाहरूबाट स्थायी हुनको लागि उमेर हद लाग्ने छैन। साथै शिक्षक तथा कर्मचारीको 60 वर्षमा अनिवार्य अवकाश हुनेछ। कार्यविधिमा उल्लेख छ, क्याम्पस प्रमुखलाई शिक्षक या कर्मचारी जे माने पनि सेवा प्रवेशमा उमेर हद 40 वर्ष तोकिएको छ। 60 वर्ष उमेर हदकै कारण पहिलाका क्याम्पस प्रमुख रमेश बहादुर अधिकारीले राज्यमा बुझाएर अहिले निवृत्त हुनु भएको छ। त्यसपछि त्यही कार्यविधिमा उल्लेख उमेर हदको मापदण्डलाई लत्याएर भानुभक्तमा 52 वर्षीय अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको हो। योभन्दा अगाडि नै भानुभक्तमा सेवा प्रवेश गरेर अहिले उहाँले नियुक्ति पाउनु भएको भने होइन। प्राप्त नागरिकताको प्रतिलिपि र मतदाता नामावली दुवैको विवरण र अन्तमानको जन्ममिति 2030 साल वैशाख 22 गते उल्लेख छ। बाबुको नाम समेत एउटै छ। भानुभक्त क्याम्पसको संचालक समितिको 12 बैठकले 2082 फागुन अन्तिम साता चैत्र 1 गतेदेखि लागू हुने गरेर अन्तमानलाई क्याम्पस प्रमुख नियुक्त गरिएको हो। त्यति बेला उहाँ 52 वर्षका हुनुहुन्थ्यो। क्याम्पस प्रमुखका लागि अन्तमानसँगै हाल भानुभक्तमै सहायक प्राध्यापक रहेका निरोज भट्टराई, अशोक पौडेल र श्रीकृष्ण घिमिरेले आवेदन दिनुभएको थियो। तर सबैलाई पाखा लगाएर उहाँ उमेरको हदको मापदण्ड नै मिचेर अन्तमानलाई क्याम्पस प्रमुख बनाइएको खुलेको छ। अन्तमानलाई क्याम्पस प्रमुख बनाउन सबैभन्दा ठूलो भूमिका कर्मचारी तथा शिक्षक छनौट समितिको छ। समितिले आफ्नै हस्ताक्षरसहित पारित कार्यविधि र मापदण्डलाई कुल्चाउँदै राजनीतिक पहुँचको आधारमा अन्तमानको नाम सिफारिश गर्दा सिंगो संचालक समितिले आँखा चिम्लेर अनुमोदन गरेको हो। यसले भानुभक्तमा सेटिङको आधारमा प्राध्यापक तथा कर्मचारी नियुक्त हुने पुष्टि गर्न सघाउँछ। विषय विज्ञको रूपमा भानुभक्त बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल ढकाल र छनौट समितिको संयोजकमा लालबहादुर श्रेष्ठ, सदस्यमा शरण सापकोटा, चोलाकान्त पाण्डे सिके हुनुहुन्थ्यो। तत्कालीन नेकपा माओवादी निकट मानिने अन्तमानलाई कार्यविधि मिचेर क्याम्पस प्रमुख बनाउनलाई हालका नेकपाका नेताहरूले शक्तिको दुरूपयोग गरे। नेकपा शुक्ला गण्डकीका संयोजक रहेका छनौट समितिका सदस्य शरण सापकोटासँगै अर्का सदस्य चोलाकान्त पाण्डेले जोरबल गर्दा छनौट समितिका संयोजक लालबहादुर श्रेष्ठ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ पनि सहमत हुनुभयो। छनौट समिति बाहिर रहेका नेकपाको भागभण्डामा सदस्य बनेकाहरूको जोरबल नै रह्यो। क्याम्पस प्रमुख छनौटमा यतिसम्म गरियो कि बिहान 12 बजेका लागि अन्तर्वार्ताका लागि बोलाएर साँझ 5 बजेसम्म पनि शुरू भएको थिएन। कसलाई राख्ने भनेर पहिले तय भएको थियो, प्रतिस्पर्धामा उत्रिएका आवेदकले बताएका छन्। रातारात अन्तमानलाई नै प्रमुख बनाउन भानुभक्तमा शक्तिको दुरूपयोग गरेकाहरू लागे। प्राज्ञिक थलोमै कार्यविधि किन मिचियो भनेर प्रतिक्रिया लिन पदपूर्ति समितिका संयोजक लालबहादुर श्रेष्ठलाई फोन गर्दा उहाँ सम्पर्कमै आउनु भएन। समाचारमा प्रतिक्रिया लिन फोन गरेको भनेर म्यासेज गर्दा म बाहिर छु, अलि भीड़भाड़मा उहाँले जवाब फर्काउनु भयो। त्यसको भोलिपल्ट फोन गर्दा पनि उहाँले उठाउनु भएन। अर्का छनौट समिति सदस्य शरण सापकोटालाई कर्मचारी छनौटको कार्यविधिबारे प्रश्न गर्दा केही थाहा नभएको बताउनुभयो। मलाई केही थाहा छैन, कुनै विषयमा पनि उहाँले भन्नुभयो, म सबै छनौटमा बसेका छु, ठिक छ, आवश्यक परेछ भने यसको उत्तर ठाउँमा दिउँला। उहाँले धम्कीको शैलीमा प्रतिक्रिया दिनुभयो। आउनुहोस्, कहाँ बसेर के उत्तर दिने हो, म तयार छु। क्याम्पस प्रमुख छनौट समितिका अर्का सदस्य चोलाकान्त पाण्डेले संवाददाताले पहिचान दिएपछि भन्नुभयो, म क्लासमा छु, सकेर फोन गर्छु। समाचार तयार पार्दासम्म उहाँको जवाफी फोन आएन। विषय विज्ञ कमल ढकालसँग भने सम्पर्क हुन सकेको छैन। भानुभक्त बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठले प्रश्न गर्नेहरूलाई भन्नुभएको छ, कार्यविधि नभएको कलेजमा कार्यविधि निर्माण गरी पालना गर्ने सन्दर्भमा एक इन्च पछि हट्ने कुरा छैन। बिहिबार बिहान क्याम्पस संचालक समितिको बैठक बसेको थियो, त्यहाँ पनि अध्यक्ष श्रेष्ठले कार्यविधि मिचेर काम नभएको जिकिर गरेको सहभागी एक संचालक समिति सदस्यले बताएका छन्। पञ्चमुनिदेव मावि जुनियर रेड क्रस सर्कलले सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोकथामका लागि बिहिबार सचेतनामूलक कार्यक्रम गरेको छ। शुक्लागण्डी चार धुलीगढ़मा रहेको सो विद्यालयले 100 मिटर वरपर सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरण नगर्न सचेतना जगाउँदै प्ले कार्ड सहित विद्यालय वरपर परिक्रमा गरेका हुन्। स्थानीय सरकार संचालन ऐन 2074 तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 अनुसार विद्यालय, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायत सार्वजनिक संस्थाबाट कम्तीमा 100 मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने कानूनी व्यवस्था छ। विद्यालयको 100 मिटर वरपर मदिराजन्य सुर्तीजन्य पदार्थको बिक्री वितरण र विद्यार्थीलाई यस्ता पदार्थ बिक्री नगर्न आग्रह गरिएको विद्यालयका प्रधानाध्यापक विमल जोजीजीले बताउनुभयो। सचेतनामूलक कार्यक्रममा इलाका तरिकाले भेल क्षेत्रका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले मदिराजन्य पदार्थै कारण समाजमा अपराधजन्य घटना हुन सक्ने बताउँदै यस्ता अभियानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। जुनियर रेड क्रस सर्कल अध्यक्ष युनिका खनालको अध्यक्षमा भएको कार्यक्रमको संचालन शिक्षक नायक शिवराज पाठकले गर्नुभएको थियो। शेयर बजार लगातार पाँचौं कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 1.04 अंकले घटेर 2557.31 बिन्दुमा झरेको छ। आज जलविद्युत, बीमा, म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 147 कम्पनी शेयर बढ़ेकोमा 118 घटेको छ। यस्तै 114 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज अपर हेवाखोला हाइड्रोपार्कको शेयर झण्डै 9.5% घटेको छ। बजार सामान्य घटेको दिन सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.77 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीका 1.06 करोड़ किता शेयर 3.78 अर्ब रूपियाँमा किनबेच भएको जनाइएको छ। अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्स मेन एकाडेमीसँग 31 रनले पराजित भयो। किंग्स मेनले दिएको

0: हुने खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रसुवा बालीमा मृत्यु हुने 359 पुगे। गोसाईकुण्डबाट काठमाडौँ फर्कँदा समुद्र टार रूट प्रयोग गर्न आग्रह। रसुवा बालीको मुहान क्षेत्रमा फेरि नदी थुनिएर ताल बन्यो, फुट्ने जोखिमको चेतावनी। बालीमा बगेर आएको सबबाट सुन निकाल्ने दुईजना पक्राउ। लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनद्वारा बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 55,555 रूपियाँ सहयोग। पञ्चमुनि देव मावि युवा रेडक्रस जुनियर रेडक्रस सर्कलद्वारा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोकथामका लागि सचेतनामूलक कार्यक्रम। भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लट्याएर नियुक्ति गरेको खुलासा। र टप इन टी20 श्रृंखलामा नेपाल एकको तेस्रो हार। अवस्था हामीलाई एटिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। एटिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिसटेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142733। मोबाइल 98678168।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। PTE, ILTS, TOEFL कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0665905511।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
9: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0665707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर,

0: आमपानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढुङ्गा।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्युमिनियम अब युपीबीसीको साथमा।
2: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु?
6: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
5: मोबाइल 98560055।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते गरेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425।

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेरिजाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गोङगोगु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोगु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825527763
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
4: साथ छ हाम्रो
0: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9058614175.

0: 97.6
1: Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
2: यति बेला रातिको ठिक 8 बज्यो
3: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ धुवाइ गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
4: यो थर्के चाहिँ बदलै के पहिनी होक्तु यसकी फेरै के पहिनी होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो होक्थे कि
2: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी 8

0: प्रस्तुता मार्टिना कुमाल, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरी निटार।
2: ज्यू, म मार्टिना कुमाल। मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराका साथ मै पनि बोलाइनु। मै आफ्नो मातृभाषा कार्यक्रम लिएर आज पनि मै यसबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz प्रसारण हुने रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी FM.com हाम्रा पत्र र नेपाल पत्र एप्समा गएर पनि हाम्रा विश्वभरि सुनि सकले। सँगै रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डक एफएम 97.6 र शुक्ला गण्डकी टीवी लेखक युट्युब च्यानलमा पनि तोरेले हाम्रो के आफूले चाहिएको जति सुकै पनि यो कार्यक्रम सुन्न सकेन र यो कार्यक्रमकै मकै सामान्य कार्यबाट नेपाल आदिवासी जनजाति महासंघ नगर सामान्य पर्षद शुक्ला गण्डकी र यसको समाजकबाट विष्णु श्रेष्ठ र जुन कार्यक्रमकै यो सामान्य कार्यबाट नेपाल आदिवासी जनजाति महासंघ र समाजकै भई मस्ते मस्ते बास गरेन र आजको यो श्रृंखलामा कनिमै तोरेकी अस्थिको हप्ता दिन आज 7 थरे कुमाल जातिको यो विषयमा विस्तृत रूपमा जानकारी दिएबाट यो कार्यक्रम मकै सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएलक अनि आशा अपेक्षा गरेबाट र हामीले आज एकदमै दुःखद घडीमा बाटी के गरेको अनि हिजोको एकदमै हाम्रो देशमा एकदमै विषम परिस्थिति आयो। एकदमै दुःखद घटना घटल जुन घटनाले हाम्रो के नेपाल नै हामीले सबैजनाको एकदमै दुःखी पनाबाट जुन अहिले यो चाडबाडको मुखमा आउँदाखेरि हाम्रो सबै नेपालीहरू नै एकदमै दुःखमा बाटी एकदम दुःखद घडीमा बस बाटी त्यही भएर हामीले सक्लक आफ्नो ठाउँमै सबैजनाले सहयोग गरेको पनि म अपिल गरेन र सँगसँगै र मै आजको यो कार्यक्रमको पनि मै आज तर के विस्तृत रूपमा जानकारी दिँदै बाटो मकै सुनेर साथ दल हुने आशा अपेक्षा गराबाट र अन्तिममा गएर तोरैले मकै यो कार्यक्रम कसम भइराबाट गर्ने यो विषयमा पनि तोरैले जानकारी दिइलकने आशा अपेक्षा गराबाट ओके त मै तोकेर तोरेको हरेक हप्ताको कार्यक्रममा म यो कार्यक्रम कसम भइराबाट गर्ने विषयमा मै तोरेके हरेक हप्ताको प्रतिक्रियाहरू मागिराख्दछौ तर पनि अहिलेसम्म यसको प्रतिक्रियाहरू नआएको हुनाले मै अझ पनि तोरेको आशामा बाटौं र अन्त्यमा मकै सुनेर साथ दिलकन पनि आशा अपेक्षा गरेबाट अस्तिकनीमै 6 वटा 7 थरेकको 6 वटा रोजासम्मको जानकारी दिनु कनि मै आज कनि बैरठे कनि एउटा यो पनि एउटा 7 थरेकमा थर्वे पनि एउटा पर्ला यो बैरठे कसरी भल कनि कुरा

चाहिँ यो एक हाम्रो कुमार समुदायले नै यो कसरी परिचालन गरेर भटन गरे वैरठ्य कलाको चाहिँ यो एकदमै बयरको झाडीको बीचमा गएर एउटा बच्चा जन्मिनुपछि सृष्टि भइलाका र रातभरि कुकुरले एउटा पहरामा गर्दी राख पहराको दिइराख्लाको भैलकर कालीखेरि बिहान कसैले नलिकन घर लिजाएर पाल्लाको भैलको हुनाले यसको वैरठ्य कलाको पाइएबाटै कनी सुन्ने आइलकबाट अहिलेको अवस्थामा र बरको घारीको बीचमा एउटा सृष्टि कनीले सृष्टि भैलकले र नै एउटा वैरठ्य र अहिलक हो कि जुन एउटा वैरठ्यहरूको कुलको सिकारी कलक एउटा सिकारीको सुन अनि झाँक्रीको रूपमा अनि झाँक्री जल झाँक्री लाटा झाँक्रीहरू होला अनि जबुने बाजे र सेती बजे कुल्के प्रमुख देवता मानिला हामीले यो वैरठ्य थरकुमालमा यो यसमा कलक वैरठ्य कुमालको गोत्रकै वैरठ्यको गोत्रले पनि ललारी र बिलारी कुसारी हो कनि अर्को थरी कलक वैरठ्य र ओकनी र अर्को कहानी कलक रोचकै जसके पनि यसके पूर्ण रूपले बताएकोबाटै पहिले यो गोत्रकै हामीले अर्थ जाने जरुर देखेतै कनि ललारीको अर्थ लप लप र बिलारीको अर्थ कलक बिलाइलको भैलक र कुसारीको अर्थ कलक कुस भैलक भएर उनीहरूको भने अनुसार सीताले वाल्मिकीमा लपके जन्म दिएको भैलक र यसके लपके झुलुङ्गोमा एकदम डाँडीमा राखी राखेर अनि सीता कतै गएको बेलामा कतै गएको रहे अरे अनि ती बेलामा वाल्मिकी आश्रममा भैरवको बाँदरले झोलङ्गामा भैलक जुन डाँडीमा खेलिराख्लको लपके लिएर गएको जंगलमा लिएर गएपछि गएको रहला र सीता ऐनीपछि अनि छोराके हेर्दाखेरि छोरा डाँडीमा नभैलक र वाल्मिकीले ध्यानमा भैलक र ध्यानमा बसिरहँदा सीताले बिलौनाके करैले अनि करैली कतै अनि एकदम गहिरो चिन्तामा भैलक भोकैले गहिरो चिन्तामा सोच्लको भैलकले अनि सीताके यसन पुत्र वियोगबाट पनि मुक्त गरेको लागि वाल्मिकीले कुशको बच्चाके बनाई सीताके कनी खुसी बनाएकी रहला अनि कुशको जन्म अनि सीताको कोख नभइकन पनि एक प्रकारको घाँस कुशबाटै बनाएको हो र कनि भने हाम्रोबाटै यसनके लप र कुशमा पनि लपके सीताले जन्म दिएको र कुशके वाल्मिकीले बनाई मान्छे बनाएको भैलक हुनाले यसको कहानी भैलकबाटै यसनके वैरठ्यको गोत्रकै आफ्नै कहानी भैलक भएर पटे पनि के थाहा होला कनी गोत्र उत्पत्ति र नामकरण कलको पौडा हिन्दू धर्मको ग्रन्थ भई पौराणिक पात्र हो कि सम्बन्धित सङ्घबाटै र यो पनि जानकारी हो कि होस् कि यदि कुल के हाम्रो सम्हाल्नै नसक्लक त्रिवेणीको रतन पाण्डे के बुझाइएको बाटै जुन देवता के कहिले पनि हाम्रो कुल नआइलक र कुलमा नआएकी विश्वास गरेला अनि वैरठ्यहरूकी भित्र पनि देवता रहने भैलक ठाउँके माटीले लिप्लक र गाईको गोबरले लिप्नेपछि कडङ भैलक होला जुन वैरठ्य खलको देवताके थानमा माटीले मात्रै निप्लक भइने पनि उनीहरूकी कुसन्ड्या कनिकलक पाइलका बाटै वैरठ्य भन्दा पनि चोखो मानेला यो वैरठ्यको यो गर्नु कनी अर्को त्यस्तै गरेर हामीसित अब अर्को काशी गोत्रकनीबाटै काशी गोत्रकलक कुन ठाउँमा अहिलेको हो कनी कनी कुनै तथ्य फेला पर्लक नहाई यिनीहरूको गोत्रकलक भएर भए गरे पिटबन्दे कलक मुत्पेको गरे अनि यिनीहरूकै पूर्वेली सातथरे कुमाल हो कैल अनि सोह्र श्राद्धमा कनी खोलामा गएर यिनीहरूले खोला नदीमा पनि पानी दिन चलन बटन पानी दिँदाखेरि कुस्के तल जमिनमा राखेर रा त्यसमाथि केराको पात राखेर गरे अनि त्यसमाथि मात्रै त्यसमाथि मास अनि मछरी राखेर चढाएकी चढाउने काम गराइल पाँच दिनसम्म चोखिने चलन पनि बाटियो जुन काशी गोत्रको सात थरे गोत्रमा र चुखिँदाखेरि बारलक विशेष ख्याल गराइल बारको विशेष ख्याल गराइल र नाबर बार छानैल यिनीहरूले क्रियामा बस्दाखेरि घिउ खाइ नकत र खाँदै नकत कन पनि बाटै हत्या हिंसा गरे नकत कन मान्यता भएको यिनीहरूको विश्वास भैलकले चोखिने दिनमा कुनै पनि जीवको हत्या नगरिकन चलनबाटै र साथै चोखिने दिनमा र कालीपल्टको कालीखेरि जुन पनि कसैले पनि मासु खाइ नकत कनी यो काशी गोत्रको एउटा एकदमै
एकदमै ठुलो एकदमै अर्कै एकदम यो चरणबाटको अनि पोलङ्गीको अनि अर्को गोत्रबाट पोलङ्गी अर्कलका पनि एउटा सात थरे अन्तर्गत पहाडलाई यिनीहरूको पूर्वीय कलक पूर्वीय हकत यिनीहरूको सम्बद्ध गर्ने अनि यिनीहरू पोलङ भए अहिलेकाले पोलङ्गी र भैलका पनि पाइएलबाटै अनि पोलङ्गीहरू पनि दुई थरीका होइले जुन पात पोलङ्गी र दुध पोलङ्गीका नि अनि सोह्र सारातनाका पितृहरूकै पानी दिँदाखेरि मासको बत्तीस पूजा राखेर देउताको मोडीमा खरको कुचाले मात्रै प्रयोग गराइलक अनि चोखिदा खोला र नदीको अठहत्तर सय पिपलको पातमा दियो बालेर बगाल बगाउन चरण यिनीहरूमाबाटै अनि यिनीहरूको जुन बहादुर कुमारहरूको चलनबाट कनि अनि पहिले अठार सय पात अठार सय नौ पात पानीमा दियो बालेर बगाइतलाई कनि बगाउने कर्तालाई कनि तर अहिले एकपटकको जाडोमा समय पारेर र किरेपुत्रीहरूकै कनि यो कर्म गरेकै गाह्रो पर्लक हुनाले भैलक हुनाले किरिया बस्ने व्यक्तिले मात्रै मेर बर्ला मर्लक समेत भैरकले पछि परिमार्जन गरेकै लागि अठहत्तर सय के तीन तीनवटा मुठा बनाई बगाल बगाउने चलनबाट यिनीहरूमा अनि पात बगाउँदाखेरि बगाइलको मान्छेले पातमा बत्ती बाली सक्नेपछि पानीमा डुब्लको पानी कि उल्टो दिशातिर निस्कै पर्ला बाटै दस छाक बारैलक अनि दस पिण्ड काटैला बाई पूजा गर्दा अनिवार्य रूपमा यिनीहरूको पाटापाटी काट्ने त्यस्तै गरेर अनि अर्को कल्कबाटै गौरुङ कनि अनि यसको मुख्य कर्क मुखिया कहिले यसकै गौरुङ कल्क मुखियाकै अनि पञ्चायतकालमा एउटा गाउँबाटै राजस्व संकलन गराइको लागि अहिलेको कुमालहरूको यो थर्के पनि कुमाललाई विशेष जिम्मेवारी दिने कर्तला अनि एउटा गाउँको सबैभन्दा भद्र भलाद्मी भैलकले गाउँमा गाउँको एउटा नेतृत्व गरेकी सक्ने क्षमता भैलक भैलक हुनाले उनीहरूको पनि एउटा मुख्य कल्क मानिएलक हो कै उनीहरूको कलका जिम्मेवारी नै स्थानीय सरकारले गर्ने काम के लिएलक अनि मुखियाले रसिद काट्ने को पैसा संकलन गर्ने हो कि कनि अनि अर्को कुरा कलका नेपाल कुमार सुमको पहिलाको समितिले त तत्कालीन केन्द्रमा बनाइनेपछि समितिहरू बनेपछि मुख्य कुमार दैलको पाएला उनीहरूको अनुसारमा चाहिँ गौरुङ्गे पूर्वीय हो कि र सात थरे अन्तर्गत परेर गौरुङ्गे खास जसकै गौरुङ्गे के यसके तराईको गरुङ्गे कैला गौरङ्गे के यसके तराईमा गरुङ्गे कैला उनीहरूको गोत्रकलको हलिदे र ठाउँ अनुसारको अन्य पनि कैला चोखिन्दा समय र परिस्थिति अनुसार सात दिन नौ दिन वा तेह्र दिनमा बारिन गरेर तराईको महाकुमालहरू विशेष गरेर असारमा कुलको पूजा गरेला कनि धादिङ तिर कनि चण्डी पुण्यमा गरेला कनि त्यस्तै गरी थरी यसै गरेर त्यस्तै गरेर माघे संक्रान्तिको दिन पनि एकदमै दाजुभाइ खलक जम्मा भई एकदमै भव्यताको साथ कुलको पूजा गराइल कुलमा चढाइलका कुखुरा अन्य आफन्तर्के दै नकत्कानी चलन बनबाटै कुलमा कुलको कुलको भित्रै खाइ पर्ला कन्ने एकदम बाहिरबाटै बाहेकै चढाइलका कुखुरा कुलमा बाहेक अरू कसैले पनि खाइ नगत उनीहरूको अनुसार यसै दिनमा विवाहको भाग पनि देउताको चढाउन चलन बाटे यस्तै गरेर अर्को डोटेलीहरूको अलग कहाँबाट इलाकनी हो कनि एकिन थान एकन थामा है यतापि उनीहरूको कलक डोटीबाट अहिलेकाले डोटेली कन्या कलक कनि पाइएको बाटै त्यस्तै गरेर गोर्खाको डोटेल गाउँबाट अहिलेकाले उनीहरूको डोटेली कलकसम्म पाइएको यिनीहरूको खास विस्तृत रूपमा कनि खासै त्यति धेरै जानकारी चाहिँ प्राप्त जानकारी नपाएको मैले अनि त्यस्तै गरेर अर्को पाउ यो पाउ पनि सात थरे कुमार मध्येको एउटा कुमालकै अन्तर्गत पर्ला यिनीहरूको कलक पूर्वेली कुमालहरू होक पाउहरूको कलक कहाँबाट अहिलेको हो कनि कुरा थाहा नभइन पनि नभइनी पनि पाउ कसङ्के रहल कनि कुरा चाहिँ आवश्यक थाहा पाइपर्ला थाहा पाइसकेला यस्तै गरेर यो कसङ्के हल्कन उनीहरूको अनुसार पाउ के सिरुघारीमा पाएर कसैले पनि साल नाल्न सहित छोडेर गइलक र त्यसके कसैले पनि फेला पारी घर लिजैलको पहिलाको हुँदाखेरि पाउ रही अहिलेको कनि भनाइबाटै पाउहरूको कलक गोत्र डन्डे लामा र श्रीदूत पाउ होक्कनी मानेला कुसिन्डाहरूकै कनि जुन ब्रह्मचारी कर चिनाइले त्यस्तै गरेर कुलदेवताको रूपमा वेदको लट्ठी ढुङ्गाको थपना अनि माटीको पाला अनि माटीको डुपाउरी गर्ने तरबार बनाएर उनीहरूकै यो गर्दा खुदा आदि राखेर पूजा गर्ने करैला त्यस्तै गरेर पितृकै अनि औँसीको बेलामा
पितृके पानी दिने काम खोलामा करेला कनी ती दिनमै पितृके मास घेरौलाको फूल कुश मछरी अनि केराको पातमा राखेर दिने करेला अनि कपाल काटेर खोलामा गइनपछि नुहाएकै कान्छे औंलाले औंलामा कुशको औठी लगाएर पितृहरूको पनि पानी दिने काम करेला काम दिएर एकदम सकाउने कामबाट यो खोलामै मानेमा पानी दिने कारण कलक घरमा गर्दाखेरि दान दक्षिणा धेरै दिइपर्ने भएर खोलामा गर्दा दिइन पर्ने भैलकले यसै के गरेर मानेला अनि त्यति मात्रै नभइकन पनि पाउको आफन्तजनहरूको इष्टमित्रहरूको धेरै भैलक हुनाले भान्जा भान्जी दिदी बहिनी अनि जोइतेलाहरू सबैजनाले बोलाएर पनि अनि मछरी मासुहरू खुवाइपर्ने भैलकले धेरै खर्च हुने हुँदाखेरि भैलक हुनाले खोलामा गएर गर्दा कसैले पनि बोलाइन पर्ने भैलकले अनि पाउको खलकहरूले पनि त्यसको पितृहरूको पानी दिने काम गरेला यो कलक यो पनि जुन यो पाउ पनि पाउको विषयमा यो भलगनी यो बाह्र थरेको मालहरू कता अनि यो अबको त्यो सात थरेको मालहरूको विषयमा पनि म आजको यो दुई हप्ताको श्रृङ्खलामा मैले तोरेकै छोटो रूपमा विस्तृत रूपमा जानकारी दिनु गर्नु तोरे के कसरी लाग्ला मर यो कार्यक्रम यो सुनेर साथ दिए कसरी के लाग्ला कनि यो सुनेर साथ दिएबाट हुन पनि आशा अपेक्षामा बाटौँ र अन्तिममा म अब अन्तिम जडामा आइसकेका बाटौँ यो कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण के एकदमै मस्त मस्त भाषा रहनु र आगामी दिनमा पनि यसरी के म कार्यक्रमको सुनेर साथ दिएर देला कनि आशा अपेक्षा गराइनु र यो र अन्त्यमा मर यो कार्यक्रम कसरी भइरहट कनि पनि यसको प्रतिक्रिया दिएको तोरेले जिम्मेर्छ यदि तोरेकै प्रतिक्रिया दिए नजा नगकनी प्रतिक्रिया दिएकी तोरेकी शुक्ला गण्डकी एफएमको वेबसाइट पेजमा गएर पनि तोरेले दिइसकैला र यो युट्युब च्यानल जुन शुक्ला गण्डकी लेखक युट्युब च्यानल र हाम्रो पात्रमा गएर पनि तोरेले हाम्रो के जानकारी दिइसकैला र अन्तिममा जान जाँदै म यो जुन कार्यक्रमको समन्वय कार्यपटन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्सा शुक्ला गण्डकी केमै मस्ती मस्ती बास गर्दै म आजका यो कार्यक्रम भए पनि बिदा गर्नु ज्यू।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
4: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
17: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
18: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98568 93 98 4 61 56 58।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
20: पुराना गर गहनासँग नयाँ साथफेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा रतन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
19: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
19: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
19: अहिले हतार छ, पछि आउँदै गरौला है।
21: दीर्घायु फर्निचर शोरूम,
19: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज

0: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
1: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141 11178, 98560078।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल ravin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
2: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856303982 र 9705620209।
3: TVS साथ छ हाम्रो।
4: शुक्ला गण्डकी FM 97.6।

0: पटक भन्दा बढी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका तीन भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कुआलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवार का सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
2: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेका छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पोररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
1: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजनाबारे भने,
2: म्यासिभ ड्यामेज छ, यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
1: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
3: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ।
1: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
3: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर उसलाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट
1: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढ़बाट ईश्वर जोशी भन्छन्,
4: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हराले चाहिँ जानकारी दिनुभएको छ।
1: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
4: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक स्वगृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
1: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
4: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ, जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
1: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने
5: दुई नम्बर वार्ड 90% क्षति छ, पाँच नम्बर वार्ड तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षित ठाउँमा उहाँलाई स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई अब सम्बन्धित ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अनि त्यस पछाडि लासलाई ल्याउने काम हो।
1: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको?
5: काउन्टेड अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो उपाध्यक्ष, दुईजना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य, कर्मचारीहरू नै ठुलो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब ठुलो छ
1: कार्यालयहरू तपाईँहरूको
5: के छ र केही छैन नाम निशन छैन।
1: गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर पाँच की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्
6: माथिबाट त सबै लगिसक्यो, अब मान्छेबाट त अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो बाती पनि छैन।
1: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको छ कि छैन?
6: परिवार के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति भाग्नु सकेछ, वडाले चाहिँ वार्डमा झाल्दाखेरि अनि वार्ड पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
1: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
7: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौं। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौं। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू, बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ, भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौं।
1: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो, यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
8: सबभन्दा गतिलो विधि साइरन होस्, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मिडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि, समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ, सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
9: साइरनहरू त्यस्तो थियो कि थिएन,
8: केही केही ठाउँमा हेर्नु छन्, स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा हेर्नु, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम निकटन व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
9: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
8: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौ होइन। त्यो सँगसँगै अर्ली वार्निङ सिस्टम बनाएर हतियार हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसहरू त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै छ। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52773

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
2: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: वर्षा यदि सुन न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
9: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705602209।
10: साथ छ हाम्रो।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससीआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510000,
12: 0614510002, मोबाइल नम्बर 9856084466।
11: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
13: पण्डित बहादुर सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
14: ओमकार
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
14: ओमकार
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार
13: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
13: जानकारीको लागि फोन नम्बर 9856508434
15: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
16: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
15: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
16: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
15: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
16: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
15: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80385
17: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
18: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
19: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
17: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9856206676

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694570056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
10: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
12: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
12: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
13: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0654142733। मोबाइल 98678168।
14: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580।
12: कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहु।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
19: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
20: कुटी हाँस्नु पनि यस्तो पङ्खा चलिरहेको देखिनु पनि
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
20: गतिलो ठाउँ चाहिँ कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे क्या पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाने पंप कूलर हाउसिंग का सामान सब ओरिजिनल सस्तों में पाइन्छ नि।
22: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 98560303024।
23: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143177 र 98564443. तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175 सहरसम्म।

0: 7.6
1: Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check.
2: यति बेला रातिको ठिक 10 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ मिलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि एकसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। रसुवाको भुटेकोसी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा लगिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको काँसेका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराले जानकारी दिनुभयो। उहाँका अनुसार 5 पुरूष, 1 महिला, 1 बालक, 1 बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो। चितवन भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकेपछि पोखरा ल्याउन लागि जानकारी प्राप्त भयो। उहाँले भन्नुभयो, हामी अहिले सब व्यवस्थापनको काममा खटिरहेका छौं। बुधबार बेलुका तनहुँका पोखरी 4 देखि बेनी देवघाटसम्मका त्रिशुली नदी किनारमा फेला परेका यी 30 शवहरूलाई परीक्षणका लागि भरतपुर पठाइएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो। आबु खैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढ़ाइएको तनहुँ प्रहरीले जनाएको छ।

0: लायन्स क्लब अफ तनहुँ सुक्ला गण्डकी टाउनले रसुवाको भुटेको सी नदीमा आएको भीषण बाढ़ी तथा देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। बिहिबार दुलेगौड़ामा बसेको बैठकले गरेको निर्णय अनुसार क्लबका पदाधिकारी संस्थापक र पूर्व अध्यक्षहरूबाट संकलित सो रकम दैविक प्रकोप सहायता कोषमा क्यूआर मार्फत जम्मा गरिएको अध्यक्ष सफल आलेले जानकारी दिनुभयो। क्लबले पुनस्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक उद्धार प्रकोप कोषमा जम्मा गरिएको हो। क्लबले ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायहरूको योगदान प्रति उच्च सम्मान समेत व्यक्त गरिएको छ। राष्ट्रलाई आवश्यक परेको यस्तो संकटपूर्ण परिस्थितिमा सधैँ नागरिकको साथमा उभिने र आगामी दिनमा पनि साथ सहकारी निरन्तरता दिने क्लबका कोषाध्यक्ष दीपक नेपालीले बताउनुभयो। कर्मचारी मात्रै होइन भानुभक्त क्याम्पसमा प्रमुख नै कार्यविधि लत्याएर नियुक्ति गरेको खुलेको छ। पदपूर्ति समिति र संचालक समितिले पहुँचको भरमा आफैले बनाएको कार्यविधि विपरीत अन्तमान श्रेष्ठलाई क्याम्पस प्रमुख नियुक्ति गरेको खुलेको हो। कार्यविधि विपरीत कर्मचारी छनौटपछि कागजात अध्ययनको क्रममा क्याम्पस प्रमुख श्रेष्ठ नै सेटिङको आधारमा नियुक्ति गरिएको कागजले स्पष्ट पारेको छ। क्याम्पसको सेवा व्यवस्थापन कार्यविधि 2082ले सेवा प्रवेशका लागि उमेर हद बढ़ीमा 40 वर्ष तोकिएको छ। क्याम्पसको स्थायी सेवामा प्रवेशका निमित्त शिक्षक कर्मचारीको लागि बढ़ीमा 40 वर्ष सम्मको कायम हद कायम गरिएको छ। तर 40 वर्षभित्र अस्थायी सेवा प्रवेश गरिसकेकाहरूबाट स्थायी हुनुको लागि यो उमेर हद लाग्ने छैन। साथै शिक्षक तथा कर्मचारीहरूको 60 वर्षसम्ममा अनिवार्य अवकाश हुनेछ। कार्यविधिमा उल्लेख छ, क्याम्पस प्रमुखलाई शिक्षक या कर्मचारीले जे माने पनि सेवा प्रवेशमा उमेर हद 40 वर्षसम्म तोकिएको छ। 60 वर्ष उमेर हदकै कारण पहिलाका क्याम्पस प्रमुख राजबहादुर अधिकारीले राजीनामा दिएर रिटायर भएका हुन्। त्यसपछि त्यहाँ कार्यविधिमा लेख उमेर हदको मापदण्डलाई लट्याएर भानुभक्तमा 52 वर्षीय अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको हो। यो भन्दा अगाडि नै भानुभक्तमा सेवा प्रवेश गरेर अहिले उहाँले नियुक्ति पाएका पनि होइनन्। हामीलाई प्राप्त नागरिकताको प्रतिलिपि र मतदाता नाम ओली दुवैको विवरणमा अन्तमानको जन्ममिति 2030/22 गते उल्लेख गरिएको छ। बुबाको नाम समेत एउटै छ। भानुभक्त क्याम्पसको सञ्चालन समितिले 12 बैठकले 2082 फागुन अन्तिम साता चैत्र 1 गतेदेखि लागू हुने गरी अन्तमानलाई प्रमुख क्याम्पस प्रमुख नियुक्ति गरेको हो। त्यति बेला उनी 52 वर्षका थिए। क्याम्पस प्रमुखका लागि अन्तमानसँगै हाल भानुभक्तमै सहायक पदा पुगेका निरोज भट्टराई, अशोक पौडेल र श्रीकृष्ण घिमिरेले आवेदन दिएका थिए। तर सबैलाई पाका लगाएर उमेर हदको मापदण्ड नै मिचेर अन्तमानलाई क्याम्पस प्रमुख बनाइएको खुलेको छ। अन्तमानलाई क्याम्पस प्रमुख बनाउन सबैभन्दा ठूलो भूमिका कार्य कर्मचारी तथा शिक्षक छनौट समितिको छ। समितिले आफ्नै हस्ताक्षर सहित पारित कार्यविधि र मापदण्डलाई कुचल्दै राजनैतिक उसको आधारमा अन्तमानको नाम सिफारिस गरेर सिङ्गो सञ्चालक समितिले आँखा चिम्लिएर अनुमोदन गरेको हो। समितिले भानुभक्तमा सेटिङको आधारमा प्रधानाध्यापक कर्मचारी नियुक्ति हुने पुष्टि गर्न सघाउँछ। विषयविज्ञको रूपमा भानुभक्त बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल ढकाल र छनो समितिको संयोजकमा लालबहादुर श्रेष्ठ, सदस्यमा शरण सापकोटा, चौला कान्त पाण्डे सिके थिए। तत्कालीन नेकपा माओवादी निकट मानिने अन्तमानलाई कार्यविधि मिचेर क्याम्पस प्रमुख बनाउनलाई हालका नेकपाको नेताले शक्तिको दुरूपयोग गरेको नेकपा शुक्ला गण्डकीको संयोजक रहेका छनौट समितिका सदस्य शरण सापकोटासँगै अर्का सदस्य चोलाकान्त पाण्डेले जोडबल गर्दा छनौट समितिको संयोजक लाल बहादुर श्रेष्ठ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ पनि सहमत भएका थिए। समिति बाहिर रहेका नेकपाको भागमण्डलमा सदस्य नबनेकाहरूको जोडबल नै रह्यो। क्याम्पस प्रमुख छनौटमा यतिसम्म गरियो कि बिहान 12 बजेका लागि अन्त पाठको लागि बोलाएर साँझ पाँच बजेसम्म पनि शुरू भएको थिएन। कसलाई राख्ने भनेर पहिले तय भएको थियो। प्रतिनिधि स्पर्धामा उत्रिएका एक आवेदकले बताएका छन्, रातारा त अन्तमानलाई नै प्रमुख बनाउन भानुभक्तमा शक्तिको दुरूपयोग गरिरहेको लागेको छ। प्राज्ञिक थलोमय कार्यविधि किन मिच्यो भनेर प्रतिक्रिया लिन पदपूर्ति समितिका संयोजक लालबहादुर श्रेष्ठलाई फोन गर्दा उनी सम्पर्कमै आएर समाचारमा प्रतिक्रिया लिन फोन गरेको भनेर म्यासेज गर्दा म बाहिर छु अलि भेटभाडमा उहाँले जवाब फर्काउनु भयो। त्यसको भोलिपल्ट फोन गर्दा पनि उहाँले उठाउनु भएन। अर्को समिति सदस्य शरण सापकोटाले कर्मचारी संघको कार्यविधि बारे प्रश्न गर्दा केही थाहा नभएको बताएका छन्। मलाई केही थाहा छैन कुनै विषयमा पनि, उहाँले भन्नुभयो, म सबै छनौटमा बसिया छु। ठिकै छ, आवश्यक परेछ भने यसको उत्तर ठाउँमा दिउला। उहाँले धम्कीको शैलीमा प्रतिक्रिया दिनुभयो। आउनु उसका हा बसेर के उत्तर दिने हो, म तयार छु। क्याम्पस छनौट समितिका का सदस्य चोलाकान्त पाण्डेले संवाददाताले पहिचान दिएपछि भने म क्लासमा छु, सकेर फोन गर्छु। समाचार तयार पार्दासम्म उहाँको जवाफी फोन आएको छैन। विषय विज्ञ कमल ढकालसँग भने सम्पर्क हुन सकेको छैन। भानुमुक्त बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष देव कुमार श्रेष्ठले प्रश्न गर्नेहरूलाई भनेका छन्, कार्यविधि नभएको कलेजमा कार्यविधि निर्माण गरी पालना गर्ने सन्दर्भमा एक इन्च पछि हट्ने कुरो छैन। बिहिबार बिहान क्याम्पस संचालक समितिको बैठक बसेको थियो। त्यहाँ पनि अध्यक्ष श्रेष्ठले कार्यविधि मिचेर काम नगरेको जिकिर गरेको सहभागी एक संचालक समिति सदस्यले बताएका छन्। पञ्चमुखीमा भी जुनियरको सर्कलले सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोकथामका लागि सूचनामूलक कार्यक्रम सम्पन्न गरेको छ। शुक्लागण्डकी नगरपालिका चार दुवैगढमा रहेको सो विद्यालयले 100 मिटर वरपर सुर्ती तथा मदिराजन्य पदार्थहरूको बिक्री वितरण नगर्न सचेतना जनाउँदै प्ले कार्ड सहितको विद्यालय वरपर परिक्रमा गरेका थिए। स्थानीय सरकार सञ्चालन 2074 तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने 2068 अनुसार विद्यालय स्वास्थ्य तथा संस्था बाल कल्याण गृह शिशु सुधार केन्द्र वृद्धाश्रम अनाथालय लगायतका सार्वजनिक संस्थाबाट कम्ती 100 मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने कानून व्यवस्था रहेको छ। विद्यालयले 100 मिटर वरपर मदिराजन्य सुर्तीजन्य पदार्थको बिक्री वितरण र विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री नगर्न आग्रह गरेको विद्यालयका प्रधानाध्यापक विमल जोजीज्यूले बताउनुभयो। सूचनामूलक कार्यक्रममा इलाका प्रकारले विचत्राका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले मदिराजन्य पदार्थकै कारण समाजमा अपराधजन्य घटना हुन सक्ने बताउँदै यस्तो अभियानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। जुनियरहरूका सशक्त अध्यक्ष युनिका खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नारायण शिवराज नायक शिवराज पाठकले गर्नुभएको थियो। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नेक्स्टसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरिमा पनि बिदा हुने चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 5:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेसम्मको लागि सपरिवारलाई बिदिनुहोस्। राम्रोसँग औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्न साथी श्रेणीको दरबार लिएर राख्नुलाई। तपाईँ सम्पूर्ण शुभरात्री।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्रि।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834 छ।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्थ पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्ख चलिरहेको देखिनु भन्यो
11: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
0: गतिलो ठाउँ चाहिँ कहाँ छ
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
13: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324।
15: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856303982 र 9705620209
16: साथ हाम्रो।
17: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यस्तै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी चार पुलचोक तनहुँ।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443443। तनहु सेवा हस्पिटल सुक्खा गण्डकी नगरपालिका चार बेपी चोक।
18: शुक्ला गण्डकी एफएम 97.6।
19: घटना दुर्घटना
20: कला संस्कृति
19: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
21: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
22: शुक्ला गण्डकी समाचार।
17: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9556607554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल भदौ महिनाको 12 गते शुक्रबार श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि अंग्रेजी मिति अनुसार अगस्त 28 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज ऋषि तर्पणी जनै पूर्णिमा रक्षा बन्धन र क्वाती पुनी र संस्कृत दिवस सूर्यदेव बिहान 5:41 हुनेछ भने सूर्यास्त साँझ 6:31 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

साथी पुगे गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा समुद्र टार रोड प्रयोग गर्न आग्रह र सोवा बाढ़ीको मुहान क्षेत्रमा फेरि नदी थुनिएर ताल बन्यो फुट्ने जोखिमको चेतावनी बाढ़ीमा बगेर आएको सबबाट सुन निकाल्ने दुईजना पक्राउ लायन्स क्लब अफ तनौ सुगला गण्डकी टाउनद्वारा बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 55,755 रूपियाँ सहयोग पञ्चमुनि देव मावि जुनियर रेडक्रस सर्कलद्वारा सुर्ती तथा मदिरा जन्य पदार्थको बिक्री वितरणमा रोकथामका लागि सचेतनामूलक कार्यक्रम भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लत्याएर नियुक्ति गरेको खुलासा र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हिजो 5 बजेसम्ममा 359 जनाको मृत्यु भएको पुष्टि भएको छ। रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33 जना, चितवनमा 132 जना, गोर्खामा 30 जना, तनहुँमा 22 जना, नवलपरासी पूर्वमा 82 जना, नवलपरासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीहरूको समन्वय र सहयोगमा आवश्यक उद्धार खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको जनाएको छ। रसुवा बाढ़ीको मुहान क्षेत्र तिब्बतमा नदी थुनिएर फेरि ताल बनेको छ। सरकारको बाढ़ी पूर्वानुमान शाखाले हिजो बाढ़ी उत्पन्न भएको क्षेत्रमा नदी थुनिएर ताल बनेको फुट्ने जोखिम रहेको विशेष सूचना मार्फत जानकारी दिएको छ। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार हिजो भाद्र 10 बाढ़ी सूर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ। उक्त ताल बन्ने क्रममा रहेको र फुट्ने जोखिम समय देखिएको उक्त सूचनामा जनाएको छ। अर्को सूचना जारी नहुँदासम्म भुटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन अनुरोध गरिएको छ। रसुवाको भुटेकोशी बाढ़ीबाट अत्याधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बिहिबार दिउँसो काठमाडौँ फर्कानु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित बिहिबार बिहान 9:30 सड़क मार्ग हुँदै नुवाकोट पुग्नु भएको प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित बस्तीहरूको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थामा पुगेर घाइतेहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। काठमाडौँ फर्कनु अघि प्रधानमन्त्री शाहले जिल्ला प्रशासन सुरक्षा निकाय र स्थानीय प्रतिनिधिसँग प्रभावित क्षेत्रमै समीक्षा बैठक गर्नुभएको थियो। बैठकमा उहाँले विस्थापित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा क्षतिग्रस्त पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिने स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो। रसुवाको भुटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भिजेका 9 शवलाई पोखरा लगिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार 5 पुरूष, 1 महिला, 1 बालक, 1 बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको छ। चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकेपछि पोखरा ल्याउन लागि जानकारी प्राप्त भएको छ। उहाँले भन्नुभयो, हामी अहिले शव व्यवस्थापनको काममा कटिरहेका छौं। बुधबार बेलुका तनहुँका पोखरी 4 देखि देवघरसम्मको त्रिशुली नदी क्षेत्रकामा फेला परेका ती शवहरूलाई परीक्षणका लागि भरतपुर पठाइएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो। आबुखैरनीदेखि देवघरसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर जारी तथा निगरानी बढ़ाइएको तनहुँ प्रहरीले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका रसुवाको माथिल्लो त्रिवेणी त्रिशुली एकका 31 जना नेपाली सेनाको सम्पर्कमा आएका छन्। निर्माणधीन 216 मेगावटको माथिल्लो त्रिशुली एक जिल्ला विद्युत आयोजनाको कर्मचारी क्याम्पबाट 31 जना सम्पर्कमा आएका हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका स्रोतका अनुसार सम्पर्कमा आएका मध्ये 7 जनाको उद्धार भइसकेको छ। अर्को लडमा उद्धार गर्नका लागि नेपाली सेनाको हेलिकप्टर गइसकेको समेत स्रोतले बताएको थियो। यस आयोजनामा काम गर्ने हालसम्म 76 जना सम्पर्कविहीन भएको विवरण आफन्तले गराएका छन्। बेपत्ताहरूको खोजी कार्य जारी रहेको समेत मन्त्रालयको स्रोतले बताएको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिहरूको शवबाट सुनका गहना चोरी गरेका 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवन प्रहरीले बाढ़ीले बगाएर ल्याएको मृतकको शवको कानमा लगाइएको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न 2 जनालाई पक्राउ गरेको हो। भाइरल भिडियोको आधारमा अनुसन्धान अघि बढ़ाइएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाईकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकहरूलाई सुरक्षित रूपमा काठमाडौँ फर्कनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले आग्रह गरेको छ। रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले जोखिमपूर्ण र विपद व्यवस्थापन क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गका रूपमा नुवाकोटको समुद्र टार रूटलाई प्राथमिकता दिन सरकारले सुझाव दिएको छ। गोसाईकुण्डबाट काठमाडौँ फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प फेदी तालु र सिसिपु हुँदै घ्याम्पे फेदी र समुद्र टारको बाटो प्रयोग गरी गर्न सक्नेछन्। अहिलेको लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ।
1: भएको छ।
0: सूचना तथा संचार मन्त्रालयले भोटेकोशी बाढ़ीको घटनामा अपुष्ट सूचना तस्विर र श्रव्य दृश्य सामग्री प्रसारण नगर्न संचार माध्यम र सामाजिक संचार प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रभाव हुने सूचनाले उद्धार तथा राहतमा र तथा जनमानसमा महत्वपूर्ण प्रभाव पर्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयले विपदबाट भएको क्षति उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ। भारतले अहिलेसम्म दुईवटा जहाजबाट मानवीय सहायता पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालका अनुसार पहिलो जहाज बुधबार राति 8:30 बजे 10 टन राहत सामग्री लिएर काठमाडौँ पुगेको थियो। दोस्रो जहाज 37.5 टन राहत सामग्री लिएर बिहिबार बिहान काठमाडौँ गएको उहाँले बताउनु भएको थियो। पहिलो जहाजमा कम्बल, सोलर ल्याम्प, औषधि, हाइजिन किट्स, टेस्ट लगायतका राहत सामग्री छन्। दोस्रो जहाजमा 28.5 टन कम्बल, टेन्ट, सोलर ल्याम्प, पम्प, किचन सेट, 8 टन औषधि र 1 टन खाने पिउने सामान रहेको उहाँले बताउनु भएको छ। दुई जहाजबाट 27.5 टन अत्यावश्यक राहत सामग्री नेपाल पठाएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। यसबाहेक पनि भारत हरसम्भव मानवीय सहायता गर्न तयार रहेको पनि बताएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सड़क सम्पर्क टुटेको, त्यसको कमी भएकाले बेली ब्रिजको आवश्यकता र माग पूरा गर्ने कोशिश पनि गरेको उहाँले बताउनु भएको छ। नेपाल पक्षबाट माग भए अनुसार सहायता गरिने उहाँले उल्लेख गर्नुभयो। सरकारले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितहरूको राहत तथा पुनस्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको 2-10 दिनसम्मको तलब कटा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा करिब 36 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगतै प्रधानमन्त्री बालेन शाहले सिंहदुरमा मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन बैठक राखेपछि यस्तो निर्णय गरिएको हो। बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता बनाउन, घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचार गर्न र विस्थापित परिवारहरूलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ। विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित र सफा हुनुपर्ने, व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्नुपर्ने तथा महिला बालबालिका र वृद्ध वृद्धहरूलाई विशेष सुरक्षा र सम्मानका साथ राख्न प्रधानमन्त्रीले आदेश दिएका छन्। लायसुवा पर्सन शुक्ला गण्डकी टाउनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा देशका विभिन्न स्थानमा भएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। बिहिबार दुलेगोड़ामा बसेको बैठकले गरेको निर्णय अनुसार क्लबका पदाधिकारी, संस्थापक र पूर्व अध्यक्षहरूबाट संघले सो रकम दैविक प्रकोप सहायता कोषमा क्यूआर मार्फत जम्मा गरिएको अध्यक्ष सफल आलले जानकारी दिनुभयो। क्लबले पुनस्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गरेको हो। क्लबले ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ। राष्ट्रलाई आवश्यक परेको यस्तो संकटपूर्ण परिस्थितिमा सधैं नागरिकको साथमा उभिनेर आगामी दिनमा पनि यस्ता सहयोगहरूलाई निरन्तरता दिने क्लबका कोषाध्यक्ष दीपक नेपालीले बताउनुभयो। सर्वोच्च अदालतले नेपाली कंग्रेसको महाधिवेशन प्रक्रिया लगायतका विविध गतिविधिहरू रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा दुवै रिटमाथिको भएको सुनाएपछि निवेदकको मागमा बजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ। कर्मचारी मात्रै होइन भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लट्याएर नियुक्ति गरेको खुलेको छ। पदपूर्ति समिति र सञ्चालक समितिले पहुँचको भरमा आफैले बनाएको कार्यविधि विपरीत अन्तमान श्रेष्ठलाई क्याम्पस प्रमुख नियुक्ति गरेको खुलेको हो। कार्यविधि विपरीत कर्मचारी छनौटपछि कागजातका अध्ययनको क्रममा क्याम्पस प्रमुख श्रेष्ठलाई सेटिङको आधारमा नियुक्ति गरेको कागजातले स्पष्ट पारेको छ। क्याम्पस सेवा व्यवस्थापन कार्यविधि 2082 सेवा प्रवेशका लागि उमेर हद बढ़ीमा 40 वर्ष तोकेको छ। क्याम्पसको स्थायी सेवामा प्रवेशका लागि शिक्षक कर्मचारीका लागि बढ़ीमा 40 वर्षसम्म उमेरको हद कायम गरिएको छ। तर 40 वर्षभित्र अस्थायी सेवा प्रवेश गरिसकेकाहरूबाट स्थायी हुनको लागि यो उमेर हद लाग्ने छैन। साथै शैक्षिक तथा कर्मचारीहरूको 60 वर्षमा अनिवार्य अवकाश हुनेछ। कार्यविधिमा उल्लेख छ क्याम्पस प्रमुखलाई शिक्षक या कर्मचारीले जे माने पनि सेवा प्रवेशमा उमेर हद 40 उमेर वर्ष तोकिएको छ। 60 वर्ष उमेर हदकै कारण पहिलाका क्याम्पस प्रमुख रमेश बहादुर अधिकारीले राजीनामा बुझाएर रिटायर भएका हुन्। त्यसपछिदेखि कार्यविधिमा उल्लेख उमेर हदको मापदण्डलाई लट्याएर भानुभक्तमा 52 वर्ष अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको हो। योभन्दा अगाडि नै भानुभक्तमा सेवा प्रवेश गरेर अहिले उहाँले नियुक्ति पाएका होइनन्। हामीलाई प्राप्त नागरिकताको प्रतिलिपि र मतदाता नामावली दुवैको विवरणमा अन्तमानको जनवरी 2030 वैशाख 22 गते उल्लेख छ। बुबाको नाम समिति एउटै छ। भानुभक्त क्याम्पसको संचालक समितिको 12 बैठकले 2082 फागुन अन्तिम साता चैत्र 1 गतेदेखि लागू गरेर हुने अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको छ। त्यति बेला पनि उनी 52 वर्षका थिए। क्याम्पस प्रमुखका लागि अन्तमानसँगै हाल भानुभक्तमै सहायक प्रधानाध्यापक रहेका निरोज भट्टराई, अशोक पौडेल र श्रीकृष्ण घिमिरेले आवेदन दिएका थिए। तर सबैलाई पाक्का लगाएर उमेर हदको मापदण्ड नै मिचेर अन्तमानलाई क्याम्पस प्रमुख बनाइएको खुलेको छ। अन्तमानलाई क्याम्पस प्रमुख बनाउन सबैभन्दा ठूलो भूमिका कर्मचारी तथा शिक्षक संघ समितिको छ। समितिले आफ्नै हस्ताक्षर सहित पारित कार्यविधि र मापदण्डलाई कुचल्दै राजनीतिक पहुँचको आधारमा अन्तमानको नाम सिफारिस गर्दा सिंगो संचालक समितिले आँखा चिम्लिएर अनुमोदन गरेको हो। यसले भानुभक्तमा सेटिङको आधारमा प्राध्यापक कर्मचारी नियुक्ति हुने पुष्टि गर्न सघाउँछ। विषय विज्ञको रूपमा भानुभक्त बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल ढकाल र छनौ समितिको संयोजकमा लाल बहादुर श्रेष्ठ सदस्यमा शरण सपकोटा र चोलाकान्त पाण्डे सिके थिए। तत्कालीन नेकपा माओवादी निकट मानिने अन्तमानलाई कार्यविधि मिचेर क्याम्पस प्रमुख बनाउनुलाई हालका नेकपाको नेताले शक्तिको दुरूपयोग गरेको नेकपा शुक्ला गण्डकी संयोजक रहेका छनौ समितिका सदस्य शरण सापकोटासँगै अर्का सदस्य चोलाकान्त पाण्डेले जोडबल गर्दा छनौटा समितिका संयोजक लाल बहादुर श्रेष्ठ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठले पनि सहमति भए। छनौटा समिति बाहिर रहेका नेकपाको भागवण्डामा सदस्य बनेकाहरूको जोडबल रह्यो नै। क्याम्पस प्रमुख छनौटमा यतिबेसम्म गरियो कि बिहान 12 बजेका लागि अन्तर्वार्ताका लागि बोलाएका साँझ 5 बजेसम्म पनि शुरू भएको थिएन। कसलाई राख्ने भनेर पहिले तय भएको थियो। प्रतिस्पर्धामा उत्रिएका एक आवेदकले बताएका छन्। रातारात अन्तमानलाई नै प्रमुख बनाउन भानुभक्तमा शक्तिको दुरूपयोग गरिरहेका लागि दुरूपयोग गरिरहेका हुन्। प्रायोगिक थलोमै कार्यविधि किन मिचियो भनेर प्रतिक्रिया लिन पदपूर्ति समितिका संयोजक लाल बहादुर श्रेष्ठलाई फोन गर्दा उनी सम्पर्कमै आएनन्। समाचारमा प्रतिक्रिया लिन फोन गरेको भनेर मेसेज गर्दा म बाहिर छु। अलि भेटभाडमा उहाँले जवाफ फर्काउनु भयो। त्यसको भोलिपल्ट फोन गर्दा पनि उहाँले उठाउनु भएन। अर्को छनौ समिति सदस्य शरण सापकोटा र कर्मचारी छनौटको कार्यविधिबारे प्रश्न गर्दा केही थाहा नभएको बताएका छन्। मलाई थाहा छैन कुनै विषयमा पनि उहाँले भन्नुभयो म सबै छनौटमा बसिया छु। ठिक छ, आवश्यक परेछ भने त्यसको उत्तर ठाउँमा दिउँला। उहाँले धम्कीको शैलीमा प्रतिक्रिया दिनुभयो। आउनुहोस्, कहाँ बसेर के उत्तर दिने हो, म तयार छु। क्याम्पस प्रमुख छनौट समितिका अर्का सदस्य चोलाकान्त पाण्डेले संवाददाताहरूले पहिचान दिएपछि भने म कलासमा छु, फोन सकेर फोन गर्छु, समाचार तयार पार्दासम्म उहाँको जवाफै फोन आएको छैन। विषय विज्ञ ढकाल कमल ढकालसँग भने सम्पर्क हुन सकेको छैन। भानुभक्त बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठले प्रश्न

0: बिक्री वितरणमा रोकथामका लागि व्यवस्थापनामूलक कार्यक्रम गरेको छ। शुक्ला गण्डकी चार हुलेगौड़ामा रहेको सो विद्यालयले 100 मिटर वरपर स्वतिजन्य पदार्थ मदिरजन्य पदार्थको बिक्री वितरण नगर्न सचेत गराउँदै प्ले कार्ड सहित विद्यालय वरिपरि परिक्रमा गरेका छन्। स्थानीय सरकार संचालन 2074 तथा स्वतिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 अनुसार विद्यालय स्वास्थ्य संस्था बालगृह शिशु स्याहार केन्द्र वृद्धाश्रम अनाथालय लगायतका सार्वजनिक संस्थाहरूबाट कम्तीमा 100 मिटरभित्र स्वतिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने कानूनी व्यवस्था छ। विद्यालयको 100 मिटर वरपर मदिराजन्य स्वतिजन्य पदार्थको बिक्री वितरण विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री नगर्न आग्रह गरेको विद्यालयका प्रधानपक विमल जोजीज्यूले बताउनुभयो। सूचनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले मदिराजन्य पदार्थकै कारण समाजमा अपराधजन्य घटना हुन सक्ने बताउँदै यस्ता अभियानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। जुनियर रेड क्रस सर्कल अध्यक्ष युनिका खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालक शिक्षक नायक शिवराज पाठकले गर्नुभएको थियो।
1: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको।

0: गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
2: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलीगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
2: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459120 र 98162561187।
3: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पार्टी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबर, रसुवाको भुटेकोशी नदीमा सनकाएको विनाशकारी बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 389 जना पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33 जना, चितवनमा 137 जना, गोर्खामा 32 जना, तनहुँमा 28 जना, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जना गरी 332 जनाको शव फेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 970 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक हुन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खेल समाचार, अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपाल ए